0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बंगालको खाडीमा विकसित भएको प्रणालीका कारण गएको बुधबारदेखि मुलुकका धेरै ठाउँमा पानी परिरहेको छ। हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाडौँ उपत्यकामा झरी रोकिए पनि गैरातीदेखि पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम आज पनि निरन्तर चल्नेछ। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी मधेस र बागमतीमा भने कुनै जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आज पनि पानी पर्नेछ। गैराति पनि पश्चिमका धेरै ठाउँमा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे पानी परेको छ। आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सिसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। लगातारको वर्षाका कारण धनकुटा र पाँचथरको संगम स्थलको नावा खोला सहित तमोर करिडोर अन्तर्गतका साना ठूला खोलामा पानीको बहाव बढेर करिडोर अवरुद्ध भएपछि मध्यपहाड़ी लोकमार्ग वैकल्पिक मार्ग बनेको छ। बबिता राईको रिपोर्ट।
4: बिहिबारदेखि करिडोर अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट तराईतर्फ तथा तराईबाट ती जिल्लातर्फ जाने यात्रुले वैकल्पिक मार्गका रूपमा धनकुटा तेह्रथुम हुँदै आठवै जोड्ने मध्यपहाड़ी लोकमार्ग प्रयोग गरेका छन्। म्याङलुङ ट्राफिक पोस्टका इन्चार्ज प्रहरी सहायक हवलदार कीर्तन कुमार ठाकुरका अनुसार करिडोर बन्द भएपछि शुक्रबार र शनिबार फिदिम र ताप्लेजुङ रूटका सवारी साधनले मध्यपहाड़ी लोकमार्ग प्रयोग गरिरहेका छन्। पाँचथरको फिदिम नगरपालिका बारकी तागेरा ताबाहाङले सुत्केरी बहिनीलाई विराटनगरबाट घरतर्फ लैजाँदा मध्यपहाड़ी लोकमार्ग प्रयोग गर्नु
5: विराटनगरदेखि आएको र आउने बेलामा चाहिँ अनि बेलुका पानी परेर चाहिँ गाडी चलेन अनि पाइएन अनि त्यसपछि अनि बस्नै पर्ने अवस्था भयो अनि हिजो बसेर नि आज सुत्केरीसँगै नानीसँगै नानी पनि काखमै थियो। यो बाटो नभएको त झन् धेरै समस्या नि अब यहाँ बच्चासँग अनि एकदमै समस्या हुन्थ्यो।
4: ताप्लेजुङ स्थित पाथिपरा मन्दिर दर्शन गरेर सुनसरी फर्कदै गरेका धरान 13 का कृष्ण शाहले पनि तमेर करिडोर बन्द भएपछि मध्यपहाड़ी लोकमार्ग रोज्नु परेको बताउनु भयो।
6: हामी पाथिपरा माताको दर्शनको लागि हामी बुधबार भएको हामी हिजो फर्किनु पर्ने, हिजै पानी परेको हुनाले करिडोरको बाटो अवरोध भयो जसले गर्दा हिजो वेटिङ गरेर अनि आज हामी फर्केको। आज पनि हामी यता तेह्रथुम हुँदै आएको, उताको चाहिँ बाटो अवरोध भएर यो बाटो चाहिँ सहजै लाग्यो।
4: वर्षातका समयमा तमोर करिडोरसँगै इलामबाट तराई झर्ने सड़कमा समेत समस्या आउने भएकाले मध्यपहाड़ी लोकमार्ग वैकल्पिक मार्गका रूपमा प्रयोग हुने गरेको ताप्लेजुङका ट्याक्सी चालक सन्तोष मगर बताउनुहुन्छ।
7: अहिले ताप्लेजुङबाट हामीहरू धरान गएको, उताको बाटो अहिले होइन पहिरो अनि अब अहिले खोलाहरू बढिरहेछ, त्यही कारणले गर्दाखेरि यता घुमेर जानुपर्ने भएर विकल्प छैन अनि यही बाटो आउनुपर्छ। इलामको बाटो पनि पहिरो जान्छ नि, बाटो उयो हुँदैन, अब पहिरो गएको गएको गर्छ र त्यही भएर यताबाट उता बाटो बन्द हुँदाखेरि यताबाट हिँड्छौँ।
4: मध्यपहाड़ी लोकमार्ग अन्तर्गत तेह्रथुममा मात्रै 117 किलोमिटर सड़क पर्दछ, त्यसमध्ये 24 किलोमिटर सड़क अझै कालोपत्र हुन बाँकी छ। पाँचथरको फिदिमदेखि धरानसम्म तमोर करिडोर हुँदै करिब 75 किलोमिटर दूरी छ, तर मध्यपहाड़ी लोकमार्ग हुँदै पाँचथरबाट तेह्रथुम भएर धरान पुग्दा दूरी करिब 212 किलोमिटर हुन्छ। दूरी र खर्च बढ़ी भए पनि मुख्य सड़क बाढ़ी पहिरोका कारण अवरुद्ध भएका बेला मध्यपहाड़ी लोकमार्गले पूर्वी पहाड़ी जिल्ला पाँचथर र ताप्लेजुङका यात्रुलाई वैकल्पिक आवागमनको सुविधा दिँदै आएको छ।
3: राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै भ्रमणमा जाने पर्यटकका लागि प्रवेशाज्ञा दिन बन्द गरेको छ।
8: एकया प्रधान कार्यालय पोखराको निर्णय अनुसार बिहिबारदेखि मौसममा सुधार नआएसम्म निर्णय लागू हुनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्च पहाड़ी क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी तीन दिनका लागि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार पर्यटकको सुरक्षाका लागि परमिट अनुमति दिन बन्द गरेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ। यो निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ सहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा जाने पर्यटकलाई बिहिबारदेखि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरिएको हो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणाली मार्फत प्रवेशाज्ञा शुल्क उठाउने गरेको छ, तर यात्रा जोखिम हुन सक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म भविष्यज्ञ अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्ताको भनाइ छ। एक ग्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ, लमजुङ, कास्कीको उपल्लो भेग र म्याग्दीको सिख घारा र न्यार्चाङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकेको शुल्क तिरेपछि मात्रै प्रवेशाज्ञा अनुमति पाउने गर्छन्।
3: खबर यति नै, नमस्कार।

तिम्रो पहिला राम्रो तर अहिले नराम्रो सम्बन्ध हाम्रो त्यो अलि फरक बाडुलीको मर्त्यो मरक मरक मेरो मुस्कानले फिर्ता थियो तिमी मलाई तिकेर तिमी नजिक आइदिने मेरो छेउमा आएर तिमी बसिदिने अनि बसेर मुसुक्क हाँसिदिने हरेक पाइलामा तिमी सानी नानी मिठो कुरा तिम्रो निकै दामी दामी बोलिदेऊ न अब तिमी लाजेन मानी लाग्छ तिमी नै हो स्वर्ग कि

0: અન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: लगातारको वर्षाले सप्तरीको हनुमाननगर कंकालिनी र तिलाठी खुइलाडीमा आएको बाढ़ीका कारण 500 घर डुबानमा परेका छन्. 2000 भन्दा बढ़ी परिवार प्रभावित भएका छन्. हनुमाननगर कंकालिनी 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी खुइलाडी 4 र 5 बाढ़ी पस्दा 17 घर डुबानमा परेको हो. सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा पानी पसेको हनुमाननगर कंकालिनीका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो. भारी वर्षापछि तिनाउ नदीमा आएको बाढ़ीले 2 घर बगाएको छ भने 3 घरमा क्षति पुगेको छ. गैरातीको बाढ़ीले बुटवल 11 टप मजुवाका दुर्गा बानिया र उहाँको छिमेकीको घर बगाएको हो. बाढ़ीले नरेन्द्र दर्जी, साकिल मिया र अब्दुल अलीको घरमा केही क्षति पुर्याएको छ. घर भत्किएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका छन्. कालीगण्डकी नदीमा आएको बाढ़ीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने पुल बगाएको छ. कालीगण्डकी एजल विद्युत आयोजनाको ड्याम साइटमा पानीको बहाव बढ़ेसँगै पुल बगाएको हो. बाढ़ीले पुल बगाउँदा मिर्मी हर्मीचौरको आवत जावत प्रभावित भएको छ. 15 महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसको देउबा समूहले पार्टीका 6 तहमा जेएनजीको प्रतिनिधित्व अनिवार्य गर्ने भएको छ. महाधिवेशन निर्वाचन निर्देशिकामा सबै तहका कार्य समितिमा 18 देखि 28 वर्षसम्म उमेर समूहका महिला र पुरूष 1-1 अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधान छ. समावेशी अन्तर्गतका समूहबाट निर्वाचित हुने प्रतिनिधिमा पनि 1 महिला र 1 पुरूष 18 वर्षदेखि 28 वर्षसम्मको नवयुवा समावेश गर्नुपर्नेछ. निर्देशिकामा 18 देखि 28 वर्षसम्मको जेएनजी नभएको अवस्थामा अन्य उमेर समूहबाट पदपूर्ति गर्न सकिने उल्लेख छ. पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा गैराती आफ्नै घरबाट पक्राउ पर्नु भएको छ. उहाँलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो. उहाँ विरूद्धको कसुर भने खुलाइएको छैन. तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्ध 2078 साल फागुनमा संसदमा महाअभियोग दर्ता भएपछि उहाँ निलम्बनमा पर्नु भएको थियो. उहाँमाथि विभिन्न 21 अभियोग छ. तत्कालीन संसदले महाअभियोग टुङ्गो लगाउन नसके पनि उहाँ सर्वोच्च फर्किन भने पाउनु भएको थिएन. काँग्रेसको 15 महाधिवेशन अन्तर्गत निर्वाचनमा तोकिएको शुल्क बाहेक अतिरिक्त रकम नलिन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ.
4: निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले शनिबार विज्ञप्ति जारी गर्दै निर्देशिकामा तोकिएको शुल्क बाहेक कुनै पनि अतिरिक्त रकम लिन नपाइने स्पष्ट पार्नु भएको हो. निर्देशिका अनुसार गाउँपालिका तथा नगरपालिकाको ओडा कार्य समितिको सभापतिका लागि 1,000 निर्वाचन शुल्क तोकिएको छ. उपसभापति, सचिव र सहसचिवका लागि 700 तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि 500 शुल्क तोकिएको छ. गाउँपालिका कार्य समितिको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 2,000, सहसचिवका लागि 1,500 तथा सदस्यका लागि 1,000 शुल्क तोकिएको छ. नगरपालिकाको सभापतिका लागि 5,000, उपसभापति र सचिवका लागि 3,000, सहसचिवका लागि 2,000 र सदस्यका लागि 1,000 शुल्क निर्धारण गरिएको छ. महानगरपालिका तथा उपमहानगरपालिका कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ. प्रदेशसभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 7,000, उपसभापति र सचिवका लागि 4,000, सहसचिवका लागि 3,000 तथा सदस्यका लागि 2,000 शुल्क तोकिएको छ. प्रदेश अधिवेशन प्रतिनिधिका लागि 5,000 रूपियाँ निर्वाचन शुल्क तोकिएको छ. प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिको सभापतिका लागि 10,000, उपसभापति र सचिवका लागि 5,000, सहसचिवका लागि 4,000 र सदस्यका लागि 2,000 रूपियाँ शुल्क तोकिएको छ. केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि 7,000 तथा केन्द्रीय महासमिति सदस्यका लागि 5,000 शुल्क निर्धारण गरिएको छ. जिल्ला कार्य समितिको सभापतिका लागि 15,000, उपसभापति र सचिवका लागि 7,000, सहसचिवका लागि 6,000 तथा सदस्यका लागि 3,000 शुल्क तोकिएको छ. प्रदेश कार्य समितिको सभापतिका लागि 20,000, उपसभापति र महामन्त्रीका लागि 15,000, सहमहामन्त्रीका लागि 10,000 तथा सदस्यका लागि 5,000 शुल्क तोकिएको छ. त्यस्तै केन्द्रीय कार्य समितिको सभापतिका लागि 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 तथा केन्द्रीय सदस्य पदका लागि 11,000 रूपियाँ निर्वाचन शुल्क तोकिएको समितिले जनाएको छ.
3: अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरो लगायतका विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2, लुम्बिनीमा 2, गण्डकीमा 1 र कर्णाली प्रदेशमा 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ। 2 जना घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रभावित विभिन्न ठाउँबाट हालसम्म 407 जनाको उद्धार गरिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: धादिङको कृष्णभीर र तिङराङ खानीमा पहिरो खसेकाले पृथ्वीराज मार्ग बन्द भएको छ। धादिङको बेनीघाट रोराङ 7 कृष्णभीर र बेनीघाट रोराङ 10 तिङराङ खानीमा पहिरो खस्दा पृथ्वीराज मार्ग दुईतर्फी बन्द भएको हो। अरू विभिन्न ठाउँमा पनि ससाना पहिरो खसेर सड़क एकतर्फी मात्रै चलेको छ। चितवनको देवघाटमा नारायणी नदीमा बाढ़ी बढ़िरहेको छ। त्यहाँको जलसतहले खतरा तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा पानीको भाव 10.8 मिटर पुगेको छ। त्यहाँको खतराको तह 9 मिटर र चेतावनीको तह 7.4 मिटर हो। नदीको भाव अझै बढ़िरहेकाले साँझैसम्म सतर्क अपनाउन भनिएको छ। यस्तै पर्वतको कालीगण्डकी लमजुङको चेपे खोला म्याग्दीको मंगलघाट चितवनकै रिउ खोलामा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ। मनाङको तालगाउँमा मर्स्याङदीको बाढ़ी पस्न थालेको छ। लगातारको भारी वर्षाले गाउँमा बाढ़ी पस्न थालेपछि गाउँका सबैलाई हेल्थ पोस्टमा सारिएको छ। अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ बन्द छ। ललितपुरको बागमती 3-5 धुरे र टाँकुरेमा पहिरो खसेर कान्ति लोकपथ बन्द भएको हो। यसै गरी आज बिहान टिका भैरवमा लुक ढल्दा सड़क प्रभावित भएको छ। कान्ति लोकपथको मकवानपुर खण्डम भने अवरोध छैन। भारी वर्षापछि तिनाउ नदीमा आएको बाढ़ीले दुई घर बगाएको छ भने 3 घरमा क्षति पुगेको छ। गैरातीको अविरल वर्षाले बुटवल 11 टपमजुवाका दुर्गा बानिया र छिमेकीको घर बगाएको हो। बाढ़ीले नरेन्द्र दर्जी सकिल मिया र अब्दुल अलीको घरमा केही क्षति पुर्याएको छ। बाढ़ीले घर भत्काएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका छन्। लगातारको वर्षाले सप्तरीको हनुमाननगर कंकालिनी र तिलाठी कोइलाडीमा आएको बाढ़ीका कारण 500 घर डुबानमा परेका छन्। 2000 भन्दा बढी परिवार प्रभावित भएका छन्। हनुमाननगर कंकालिनी 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी 4 र 5 बाढ़ी पस्दा 17 घर डुबानमा परेको हो। सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमाननगर कंकालिनीका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो। कालीगण्डकी नदीमा आएको बाढ़ीले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मीचौर जोड्ने पुल बगाएको छ। कालीगण्डकी ए जलविद्युत आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगाएको हो। बाढ़ीले पुल बगाउँदा मिर्मी हर्मीचौरको आवत जावत प्रभावित भएको छ। रसुवाको भोटेको सिबाढीपछिको उद्धारमा सुरुङभित्र फसेकाको उद्धार सबैभन्दा जटिल र जोखिमपूर्ण भएको नेपाली सेनाले जनाएको छ।
4: बाढ़ी पहिरो र सड़क अवरूद्ध भएपछि सेनाले 1 महिनासम्म खोज तथा उद्धार उपचार र पूर्वाधार पुननिर्माणमा काम गरेको हो। सेनाका अनुसार बाढ़ीपछि 9,300 भन्दा बढी सैनिक परिचालन गरिएका थिए। 4,242 जनाको हवाई उद्धार गरिएको थियो। खोजीका क्रममा भेटिएका 1,451 शवको व्यवस्थापन पनि सेनाले सहयोग गरेको छ। जलविद्युत आयोजनामा लेदो र छटानले पुरिएका सुरुङमा उद्धार टोलीले जोखिम मोलेर काम गरेको थियो। सेनाका अनुसार विभिन्न सुरुङबाट 7 जीवितै उद्धार गरिएको छ। कतिपय ठाउँमा ड्रिलिङ, रक ब्रेकर, नियन्त्रण विस्फोट, अक्सिजन पम्प र थर्मल क्यामेरा समेत प्रयोग गरिएको थियो। बाढ़ीपछि सड़क र सञ्चार सम्पर्क टुटेका कारण हवाई उद्धारलाई प्राथमिकता दिइएको थियो। सेनाका हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, अक्सिजन र उद्धार सामग्री पुर्याइएको हो। सेनाले त्रिशुली र धुम्चेमा आपतकालीन उपचार केन्द्र बनाएर 4,300 जनालाई स्वास्थ्य सेवा दिएको जनाएको छ। साथै देवीघाटमा एक्रोब्रिज प्रभावित क्षेत्रमा अस्थायी बाटो, तुइन र फड्के समेत बनाएको छ। सेनाले भुटेकोशी बाढीको उद्धारबाट विपदका बेला सेना, प्रहरी, स्थानीय प्रशासन र स्थानीय समुदाय बीच समन्वयन आवश्यक रहेको देखाएको जनाएको छ।
3: 15 महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसको देउबा समूहले पार्टीका 6 तहमा जेएनजीको प्रतिनिधित्व अनिवार्य गर्ने भएको छ। महाधिवेशन निर्वाचन निर्देशिकामा सबै तहका कार्य समितिमा 18-28 वर्षसम्म उमेर समूहका महिला र पुरूष 1-1 जनालाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने प्रावधान छ। समावेशी अन्तर्गतका समूहबाट निर्वाचित हुने प्रतिनिधिमा पनि 1 महिला र 1 पुरूष जेएनजी समावेश गर्नुपर्नेछ। निर्देशिकामा जेएनजी नभएको अवस्थामा अन्य उमेर समूहबाट पदपूर्ति गर्न सकिने उल्लेख छ। अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरो लगायतका विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदमा परि बागमती प्रदेशमा 2 जना, लुम्बिनी प्रदेशमा 2 जना, गण्डकीमा 1 र कर्णाली प्रदेशमा 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ। 2 जना घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रभावित विभिन्न ठाउँबाट हालसम्म 407 जनाको उद्धार गरिएको छ। र चितवनको रामपुरको कृषि क्याम्पस परिसरमा रहेको विद्युत ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा चितुवा मृत फेला परेको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: पूर्व प्रधान न्यायाधीश चरेन्द्र शमशेर जवरा को आए राति आफ्नै घरबाट पक्राउ पर्नुभएको छ। उहाँलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्रेको हो। उहाँ विरूद्धको कसुर भने खुलाइएको छैन। तत्कालीन प्रधान न्यायाधीश जवरा विरूद्ध 2078 साल फागुनमा संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा पर्नु भएको थियो। उहाँमाथि विभिन्न 21 अभियोग छ। तत्कालीन संसदले महाभियोग टुङ्गो लगाउन नसके पनि उहाँ सर्वोच्च फर्किन भने पाउनु भएको थिएन। चितवनको देवघाटमा नारायणी नदीमा बाढ़ी बढ़िरहेको छ। त्यहाँको जल सतहले खतरा तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा पानीको भाव 10.8 मिटर पुगेको छ। त्यहाँको खतराको तह 9 मिटर र चेतावनीको तह 7.4 मिटर हो। नदीको बहाव अझै बढ़िरहेकाले साँझैसम्म सतर्कता अपनाउन भनिएको छ। यस्तै पर्वतको कालीगण्डकी, लमजुङको चेपेखोला, म्याग्दीको मंगलघाट, चितवनकै रिउ खोलामा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ। पूर्व पश्चिम राजमार्गको दाङको भाइरल डाँडा नजिकै खसेको पहिरो हटाइएको छ। लगातारको वर्षाले गएराति पहिरो खसेपछि सड़क बन्द भएको हो। सुरक्षा निकाय सड़क डिभिजन कार्यालयको सहयोगमा सड़कमा खसेको माटो र ढुङ्गा हटाइएको हो। लगातार वर्षा भइरहेकाले फेरि पनि पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। अविरल वर्षापछिको पहिरोमा परेर पाल्पामा 2 जनाको मृत्यु भएको छ भने 3 जना बेपत्ता छन्। पहिरोमा परे माथागढी 2, रूपसी रजौलीका 75 वर्षीय शेरबहादुर चिदी, रिब्दीकोट 6, ठिमुरेका 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। त्यस्तै पहिरोमा परेर 3 जना बेपत्ता छन्। सम्भावित बाढ़ी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै भ्रमणमा जाने पर्यटकका लागि प्रवेशाज्ञा दिन बन्द गरेको छ।
4: एक्याप प्रधान कार्यालय पोखराको निर्णय अनुसार बिहिबारदेखि मौसममा सुधार नआएसम्म निर्णय लागू हुनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्च पहाड़ी क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी 3 दिनका लागि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार पर्यटकको सुरक्षाका लागि परमिट अनुमति दिन बन्द गरेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ। यो निर्णयसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ सहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा जाने पर्यटकलाई बिहिबारदेखि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरिएको हो। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणाली मार्फत प्रवेशाज्ञा शुल्क उठाउने गरेको छ। तर यात्रा जोखिम हुन सक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेशाज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्ताको भनाइ छ। एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ, लमजुङ, कास्कीको उपल्लो भेग र म्याग्दीको सिख घारा र नार्चाङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकेको शुल्क तिरेपछि मात्रै प्रवेशाज्ञा अनुमति पाउने गर्छन्। एक्यापले यी क्षेत्रको भ्रमण गर्दा सार्क राष्ट्रका पर्यटकलाई 1,000 र तेस्रो मुलुकका पर्यटकका लागि 3,000 प्रवेशाज्ञा शुल्क लिने गरेको छ।
3: रसुवाको भोटेकोसी बाढ़ीपछिको उद्धारमा सुरुङभित्र फसेकाको उद्धार सबैभन्दा जटिल र जोखिमपूर्ण भएको नेपाली सेनाले जनाएको छ।
5: बाढ़ी, पहिरो र सड़क अवरुद्ध भएपछि सेनाले 1 महिनासम्म खोज तथा उद्धार, उपचार र पूर्वाधार निर्माणमा काम गरेको हो। सेनाका अनुसार बाढ़ीपछि 9,300 भन्दा बढ़ी सैनिक परिचालन गरिएका थिए। 4,242 जनाको हवाई उद्धार गरिएको थियो। खोजीका क्रममा भेटिएका 1,451 शवको व्यवस्थापनमा पनि सेनाले सहयोग गरेको छ। जलविद्युत आयोजनाका लेदो र चट्टानले पुरिएका सुरुङमा उद्धार टोलीले जोखिम मोलेर काम गरेको थियो। सेनाका अनुसार विभिन्न सुरुङबाट 7 जनालाई जीवितै उद्धार गरिएको छ। कतिपय ठाउँमा ड्रिलिङ, रक ब्रेकर, नियन्त्रित विस्फोट, अक्सिजन पम्प र थर्मल क्यामेरा समेत प्रयोग गरिएको थियो। बाढ़ीपछि सड़क र संचार सम्पर्क टुटेका कारण हवाई उद्धारलाई प्राथमिकता दिएको थियो। सेनाका हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, अक्सिजन र उद्धार सामग्री पुर्याइएको हो। सेनाले त्रिशुली र धुन्चेमा आपतकालीन उपचार केन्द्र बनाएर 4,300 जनालाई स्वास्थ्य सेवा दिएको जनाएको छ। साथै देवीघाटमा एग्रो ब्रिज प्रभावित क्षेत्रमा अस्थायी बाटो, तुइन र फड्के समेत बनाइएको छ। सेनाले भोटेकोसी बाढ़ीको उद्धारबाट विपदका बेला सेना प्रहरी स्थानीय प्रशासन र स्थानीय समुदाय बीच समन्वयन आवश्यक रहेको देखिएको जानकारी दिएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजलाई व्यापारिक जलमार्गका रूपमा एक साताभित्र खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ। अमेरिकाले युद्ध जितिरहेकाले यस्तो प्रस्ताव आएको उहाँको भनाइ छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा दुई दिन अघि दिएको भाषणको युट्युब भिडियो सर्वाधिक हेरिएको छ। दुई दिनमा 434,000 पटक भन्दा बढी भिडियो हेरिएको हो। चार दिन अघि करिब 40 मिनट बोलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उछिन्दै बालेनको 14 मिनटको भिडियो ले भ्युज पाएको हो। अहिले ट्रम्पको भ्युज 376,000 भन्दा बढी छ। प्रधानमन्त्री बालेनको युवा भए पोशाक र कालो चस्माको संसारभरका संचार माध्यमले चर्चा गरेपछि उहाँको भाषण सुन्नेको संख्या झनै बढेको हो। अहिले संसारभर उहाँको युएन सभाको भाषणको कन्टेन्टको चर्चा भइरहेको छ। लगातारको वर्षाका कारण पहाड़ी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढ़ी र डुबानको समस्या देखिन थालेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाका कारण पारेको प्रभावबारे नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: निरन्तरको वर्षाले लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढ़ी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्। सुस्ता गाउँपालिका 5 स्थित थारू टोलबाट पस्न शुरू भएको नारायणी नदीको बाढ़ीले हालसम्म 160 भन्दा धेरै घर परिवार विस्थापित भएका छन्। उनीहरू सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तका आश्रय लिएका छन्। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले सुस्ताको थारू टोलमा बाढ़ी पसेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा बस्न भनिएको बताउनुभयो। नारायणी नदीले अस्थायी बाँध कटान गरेपछि बस्ती बाढ़ीमा पसेको हो। यस्तै लगातारको वर्षापछि पहिरो खस्ता गुल्मीका 3 सड़क अवरुद्ध भएका छन्। जिल्लाको रिडी तम्घा सड़क, रुद्रबेनी माटी ट्याक्सर सड़क र कालीगण्डकी करिडोर सड़क अवरुद्ध हुँदा जिल्लाबाट पाल्पा, बुटवल, पोखरा लगायतका स्थानतर्फ आवाजावत गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। यस्तै अविरल वर्षाका कारण पहिरो जाने, रोग ढल्ने तथा ढुङ्गा खस्ने जोखिम बढेपछि दाङ र सल्यान जिल्ला प्रशासन कार्यालयले राप्ती राजमार्ग अन्तर्गतका मुख्य सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका छन्, जसका कारण तुल्सीपुरबाट सल्यानका लागि छुट्ने सवारी साधन तुल्सीपुरमै र सल्यानबाट तुल्सीपुरका लागि बाहिरिने सवारी साधन खलंगामा अलपत्र परेका छन्। यस्तै राप्ती नदीमा आएको बाढ़ीका कारण दाङ र बाँकेका तटीय नदी क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान भनिएको प्रहरीले जनाएको छ। अहिलेसम्म लुम्बिनी प्रदेशमा मानवीय क्षतिका घटना भने नभएको प्रहरीको भनाई छ। यस्तै लगातारको वर्षाले कर्णाली प्रदेशका विभिन्न सड़कमा पहिरो खस्ता यातायात सेवा प्रभावित भएको छ। मध्यपाटी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडा दलह सड़क पहिरोका कारण अवरुद्ध भएका छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित मध्यपाटी राजमार्गको चाइना बगरदेखि सिस्ने खोलातर्फको भीरमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। उता सुदूरपश्चिमको डोटी, बैतडी र दार्चुलामा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मोहना र दोधारा चाँदनी लगायतका नदीहरूमा पानीको बहाव बढेपछि कैलाली र कञ्चनपुरका तटीय क्षेत्रका नागरिकहरूमा उच्च सतर्कता अप्नाउन भनिएको प्रहरीले जनाएको छ। अहिलेसम्म कर्णाली र सुदूरपश्चिममा पनि मानवीय क्षतिका घटनाहरू नभएको स्थानीय प्रशासनले जानकारी दिएका छन्।
3: लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ। पानीको सतह 196,774 क्युसेक पुगेपछि सवारी साधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ। पानीले खतरा तह नागेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारी साधन रोकिएका हुन्। बिहिबार रातिदेखि सुदूरपश्चिमका पहाड़ी जिल्लामा लगातार वर्षा भइरहेको छ। सोही कारण महाकालीमा पानीको सतह उच्च हुँदै गएको हो। प्रतिकूल मौसमका कारण केही उडानहरू पनि प्रभावित भएका छन्। पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङ टार विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन। विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान सञ्चालन हुन नसकेको हो। पोखरा विमानस्थलको भिजिबिलिटी भने बढ्दो क्रममा छ। पर्याप्त भिजिबिलिटी भए उडान सुरु गर्ने तयारी छ। निरन्तरको वर्षा, हावाहुरी, बाढ़ी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न ठाउँमा दूरसञ्चार सेवा प्रभावित भएको छ। नेपाल टेलिकमले 2083 असोज 8 गतेदेखिको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न ठाउँमा सेवा अवरुद्ध भएको जनाएको हो। कम्पनीका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाई हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजलाई व्यापारिक जलमार्गका रूपमा एक साताभित्र खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ। अमेरिकाले युद्ध जितिरहेकाले यस्तो प्रस्ताव आएको उहाँको भनाइ छ।
5: Massive amounts of oil are coming out of the Hormuz Strait.
2: Last night we had 29 ships come out. They want to make a deal, and I think that's fine. I like making a deal too. But that deal would not be acceptable.
3: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म आरती.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: देशभर परेको अविरल वर्षाले आएको बाढ़ी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न ठाउँमा पहिरो खस्दा सड़क पूर्ण रूपमा बन्द भएका छन् भने केही सड़क खण्डमा जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवत जावतमा रोक लगाइएको छ। ललितपुरको कान्ति लोकपथमा बागमती तीन भट्टेडाँडाको पाण्डुर र टारकुची तथा गोदावरी छ बिखिनधारामा पहिरो खसेर सड़क पूर्ण रूपमा बन्द भएको छ। खोटाङको मध्य पहाड़ी लोकमार्ग सड़क खण्ड अवरूद्ध छ। याङवरक दुई दोभाने खोलाको मध्य पहाड़ी लोकमार्ग सड़क खण्ड अवरूद्ध भएको हो। अरणीको राजमार्गको धुलीखेल आठ पकुचामा पनि पहिरोका कारण बन्द भएको सड़क एकतर्फी चल्न थालेको छ। धादिङको पृथ्वी राजमार्गमा बेनीघाट रोराङको कृष्णवीर टिङराङ खानी तथा जोगीमारा मजिमटार मोडमा पहिरो खसेर बन्द भएको सड़क एकतर्फी चल्न थालेको छ। चितवनको नारायणगढ़ मुगलिन सड़क खण्डमा बाढ़ी पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नआउँदासम्म सवारी आवत जावतमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छा कामना चार धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्रै आवत जावत गर्न दिइएको छ। सोलुखुम्बुको सिद्धिचरण लोकमार्गका साथै अन्य भित्री सड़क बाढ़ी र पहिरोको उच्च जोखिमका कारण बन्द छ। बेलुकी छ बजेदेखि बिहान छ बजेसम्म अत्यावश्यक सवारी र पैदल यात्री बाहेक अन्य सबै सवारी र मानिसहरूको रात्रिकालीन यात्रामा पूर्ण रोक लगाइएको छ। भोजपुरमा पर्ने मध्य पहाड़ी लोकमार्गका साथै सबै भित्री सड़क सम्भावित क्षति रोकथामका लागि बन्द छ। आठ गते दिउँसो 4:30 बजेदेखि अर्को सूचना नआएसम्म साँझ 7 बजेदेखि बिहान 5 बजेसम्मका लागि अत्यावश्यक सवारी साधन बाहेक रोक लगाइएको छ। इलामका सबै सड़कहरू सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण बन्द छ। मेची राजमार्ग मेची करिडोर लगायतका सड़कहरूमा रातिको समयमा सवारी आवत जावतमा रोक लगाइएको छ। खोटाङको मध्य पहाड़ी लोकमार्गमा पनि सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण सड़क बन्द छ। उदयपुरको कटारी घुर्मीमा सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण सड़क बन्द गरिएको छ। पाँचथरको तुम्बेवा दुई नावाखोलामा बाढ़ी आएका कारण तमोर करिडोर सड़क बन्द छ। याङबरक दुई दोबान खोलाको मध्य पहाड़ी लोकमार्गमा 9 गते बिहान 8:30 बजी पहिरो गएदेखि सड़क पूर्ण रूपमा बन्द छ। नेपालका प्रधानमन्त्री वीरेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा दुई दिन अघि दिएको भाषणको युट्युब भिडियो सर्वाधिक हेरिएको छ। दुई दिनमा 4,34,000 पटक भन्दा बढ़ी हेरिएको हो। चार दिन अघि करिब 40 मिनट बोलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उछिन्दै बालनको 14 मिनटको भिडियोले भ्यूज पाएको हो। अहिले ट्रम्पको भ्यूज 3,76,000 भन्दा बढ़ी छ। प्रधानमन्त्री बालेनको युवा भय पोशाक र कालो चस्माको संसारभरका संचार माध्यमले चर्चा गरेपछि उहाँको भाषण सुन्नेको संख्या झन बढ़ेको हो। अहिले संसारभर उहाँको युएन सभाको भाषणको कन्टेन्टको चर्चा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजलाई व्यापारिक जलमार्गका रूपमा एक साताभित्र खोल्ने इरानको प्रस्ताव अस्वीकार गर्नुभएको छ। अमेरिकाले युद्ध जितिरहेकाले यस्तो प्रस्ताव आएको उहाँको भनाइ छ।
4: But we're winning tremendously. We have total control of the Hormuz Strait. Massive amounts of oil are coming out of the Hormuz Strait. Last night we had 29 ships come out. They want to make a deal, and I think that's fine. I like making a deal too. But that deal would not be acceptable.
3: होर्मुज जलमार्ग 7 दिनभित्र फेरि खोल्ने आफ्नो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि इरानले अमेरिकी मध्यस्थकर्ताको आधिकारिक जवाफ कोर्नेछ। इरानी विदेश मन्त्रीले यसअघि पनि राष्ट्रपति ट्रम्पले विरोधाभासपूर्ण अभिव्यक्ति दिँदै आएको आरोप लगाएका छन्। आजदेखि 16 श्राद्ध शुरू भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि 16 श्राद्ध शुरू हुने गर्छ। श्राद्धको पहिलो दिन आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण सिधादान र पिण्डदान गरिने भएकाले 16 श्राद्ध भनिएको हो। यो समयलाई अपर प्रेत पक्षका नामले पनि बुझिन्छ। चाडपर्व यज्ञ र ठूला काम गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने हिन्दू शास्त्रीय परम्परा अनुसार 16 श्राद्ध गर्ने गरिएको हो। यो समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। खराब मौसमका कारण भरतपुर र तुमलिङटार विमानस्थलको उडान प्रभावित भएका छन्। भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र सुम्खा सभाको तुमलिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन्। पोखरा विमानस्थलको भिजिबिलिटी भने बढ्दो क्रममा रहेकाले पर्याप्त भिजिबिलिटी भए उडान शुरू गर्ने तयारी छ। खराब मौसमकै कारण आज हुने भनिएको माउन्टेन फ्लाइट समिट रद्द भएका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: परराष्ट्र मन्त्री शिशिर खनालले रसुवा बाढीपछि नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल $2 करोड करिब 3 अर्ब 65 करोड पाउन सक्ने बताउनु भएको छ. उहाँका अनुसार आगामी डिसेम्बरमा फिलिपिन्समा हुने कोषको बोर्ड बैठकबाट रकम दिने निर्णय हुन सक्नेछ. रकम ठूलो नभए पनि यो नेपालका लागि प्रतीकात्मक उपलब्धि हुने उहाँले बताउनुभयो. नेपालले रसुवा बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै तत्काल सहयोग मागेर कोषमा पत्र पठाएको थियो. पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले गएराती महाराजगंज घरबाट पक्रेको छ. प्रहरीले उहाँलाई सुरक्षा थ्रेट रहेको भन्दै कार्यालयमा ल्याइएको बताएको छ. तर उहाँलाई कुन कानूनी आधार वा पक्राउ पूर्जीमा नियन्त्रणमा लिएको हो भन्ने स्पष्ट जानकारी प्रहरीले दिएको छैन. यो विषयमा कानूनविदहरूले सरकारसँग पक्राउको कारण र प्रक्रिया पारदर्शी बनाउन माग गरेका छन्. कानूनविदहरूका अनुसार सुरक्षा जोखिम भए घरमै सुरक्षा दिन सकिने भएकाले रातारात नियन्त्रणमा लिने प्रक्रियामाथि प्रश्न उठेको छ. सर्वोच्च अदालतले पनि जरूरी पक्राउ पूर्जीका लागि प्रमाण नष्ट गर्ने, भाग्न सक्ने वा थप गम्भीर अपराध हुन सक्ने अवस्था हुनुपर्ने व्याख्या गरिसकेको छ. कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको फर्से बस्तीको 80 घर बगाएको छ. गैरातीदेखि नै बाढी बस्तीमा पस्न शुरू भएपछि मानिसहरू सुरक्षित स्थानमा गएका थिए. मानवीय क्षतिबारे भने अहिलेसम्म केही जानकारी आएको छैन. अरू घर समेत उच्च जोखिममा रहेकाले नेपाल नम्बर 25 चण्डिकागढ पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले जिन्सी सरसामान तथा सबै स्थानीयलाई सुरक्षित स्थानमा सारेका छन्। घटनाको विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको छ। नागडुङ्गा मुगलिन सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खसेको छ। सड़क आयोजनाका अनुसार आज बिहान 10 बजेसम्म यो सड़क खण्डको 10 ठाउँमा पहिरो खसेको हो। कृष्णभीर, ज्यामिरे घाट, चौकी भीर, घोप्टे भीर र सिमल धारामा पहिरोका कारण सड़क दुईतर्फी बन्द छ। शीतल बजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिसलिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेर सड़क एकतर्फी खुलेको छ। आयोजनाका अनुसार पानी पर्न रोकिएपछि आवश्यक उपकरण परिचालन गरी बन्द सड़क खुलाइनेछ। लगातारको वर्षाका कारण तेह्रथुममा घर, सड़क, खानेपानीको पाइपलाइन तथा पशु चौपायामा क्षति पुगेको छ। विभिन्न ठाउँमा पहिरो खस्दा ग्रामीण सड़क अवरूद्ध भएका छन्। केही बस्ती समेत जोखिममा परेका छन्। बबिता राईको रिपोर्ट।
4: सातदेखि पछाडिकोले त विस्थापित भएको त्यही एउटा परिवारको मात्रै भयो। फुलेकको 2-4 दिन अगाडिको बाढी पहिरोले चाहिँ विस्थापित 3 घर चाहिँ विस्थापित हुनुभएको छ। बगालीको 2 घर र छोटी बजारको 2 घरको आफन्तको घरमा बस्नु भएको छ। कोही आफ्नो अर्को ठाउँमा भएको घरमा बस्नु भएको छ। धानबालीहरूमा पनि पहिरोको कारणले चाहिँ त्यति ठुलो क्षति भएको छैन। वर्षाले केही क्षति भएको भन्ने छ, तर अब त्यसको यकिन विवरण चाहिँ छैन। 800 पनि भन्दा बढीमा लगाएको अलैँची खेती एकजनाको मात्रै गएको छ भने अर्को यता बगालेतिर चाहिँ सडकबाट तल खोलैसम्मको ठुलो एरियामा चाहिँ अलैँचीको क्षति भएको छ। अब त्यसको यकिन गर्दैछ त्यहाँको किसानहरूले, मेरो यति क्षति भएको भनेर खालको निवेदन दिने अथवा मुचुल्का गर्ने भन्ने काम चाहिँ भइराख्या भएर त्यसको पनि ठ्याक्कै यकिन आइसकेका छैन। अलिक बढी नै क्षति भएको छ त्यहाँ चाहिँ।
5: जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली, लगातारको वर्षाका कारण तेह्रथुमका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। पहिरोका कारण 4 घर परिवार विस्थापित भएका छन्। लालीव्रस नगरपालिकाका 1 र 8 गाउँपालिकाका 3 घर परिवार विस्थापित भएका हुन्। यस्तै पहिरोका कारण फेदाब गाउँपालिकाको एउटा घर जोखिममा परेको छ। जिल्लाको प्रमुख सड़क मार्ग मध्यपहाड़ी लोकमार्गदेखि ग्रामीण सड़क मार्गका विभिन्न स्थानमा दर्जन भन्दा बढी पहिरो खसेर यातायात प्रभावित भएको थियो। तर स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी पहिरो हटाइएपछि अधिकांश सड़क सञ्चालनमा ल्याइएको छ। वर्षाका कारण म्याङलुङ नगरपालिका 6 जिरी बजारमा पहिरो खस्दा खानेपानीको पाइपलाइनमा समेत क्षति पुगेको छ। पाइपमा क्षति पुगेपछि म्याङलुङ बजार, तम्फुला क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ। यस्तै वर्षाका कारण रातिको समयमा सवारी आवागमनमा समेत अस्थायी रोक लगाइएको छ। कृषि बालीमा भएको क्षतिको विवरण भने आउन बाँकी छ। कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईका अनुसार तत्कालै क्षतिको विवरण संकलन गर्न सकिने अवस्था नभएकाले असोज 11 गतेपछि स्थलगत अनुगमन गरी क्षतिको तथ्याङ्क संकलन गरिनेछ। जिल्लामा तत्कालका लागि वर्षा रोकिए पनि वर्षाजन्य विपदको जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण लिम्बुले बताउनु भएको छ।
6: उद्धारको लागि हाम्रो टोली जहिले तहिले रेडी नै हो होइन, तर तत्काल राहतको लागि चाहिँ पहिलाको जस्तो प्रमुख जिल्ला अधिकारीले त्यो 15,000-25,000 दिने व्यवस्था चाहिँ हटाएर स्थानीय विपद व्यवस्थापन समितिबाटै सबै सिफारिस भएर आउने हो क्या। जिल्लामा चाहिँ यस्तो छ, अब भर्खरै मात्रै पानी रहेको छ नि त, किनभने अब यो पानी रहेपछि सुक्खा पहिरो जाने सम्भावना ज्यादा हुन्छ नि त। अब हाम्रो भू धरातलले त्यो देखाउँछ। जस्तै अब जोखिममा रहेको अझै पनि वाकु, खामलालुङ, यता इसिबुको तपाईँको चाहिँ सेल्फीदेखि ओरतिरको त्यो पाटोहरू चाहिँ अझै पनि जोखिममै रहेको भन्ने हामीलाई लाग्यो।
3: आज रातिदेखि मौसममा सुधार आउने भएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालको मौसममा सुधार आउँदै जानेछ। दिउँसो भने देशका विभिन्न भागमा वर्षा हुने र एक दुई ठाउँमा भारी वर्षा हुने पूर्वानुमान छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: अस्ट्रेलियाका पूर्व प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेको थाहै नभएको बताउनु भएको छ. संयुक्त राष्ट्रसंघको महासभाका सिलसिलामा परराष्ट्र मन्त्री शिशिर खनालसँग अस्ट्रेलियाका पूर्व प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेको थाहै नभएको बताउनु भएको हो. परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री तथा एसिया सोसाइटीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत केविन रूटसँग संवादक्रममा भगवान बुद्धको विषयमा चर्चा गर्नुभएको हो. एसिया सोसाइटीद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा सम्बोधनपछि सुसलफल भएको थियो. रूटले वर्तमान नेपालमा बौद्ध धर्मावलम्बीहरूको अनुपात कति छ भनी प्रश्न समेत गर्नुभएको थियो. जवाफमा मन्त्री खनालले नेपालमा करिब 20-25% बौद्ध धर्मावलम्बी रहेको भन्दै नेपालको धार्मिक अस्तित्व विश्वमै अद्भुत रहेको स्पष्ट पार्नुभएको हो. भोटेकोछि बाढीपछि अभिभावक विहीन वा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको पहिचान सुरक्षा र संरक्षणका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विवरण संकलन शुरू गरेको छ. रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रबाट काठमाडौँ आएका तथा यहाँका विद्यालय छात्रावास गुम्बा बालगृह वा अस्थायी आवासमा बसिरहेका बालबालिकाको विवरण 7 दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई प्रशासनले निर्देशन दिएको छ. बाढ़ीका कारण परिवार गुमाएका वा परिवारसँग सम्पर्क हुन नसकेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई आवश्यक सुरक्षा संरक्षण र परिवारसँग पुनर्मिलन गराउन विवरण संकलन गर्न लागि हो. प्रशासनले कानूनी प्रक्रिया पूरा नगरी बाल बालिकालाई लुकाएर प्रभावमा पारेर वा आफू खुसी राखेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने चेतावनी समेत दिएको छ. परराष्ट्र मन्त्री शिशिर खनालले रसुवा बाढीपछि नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल 2 करोड डलर करिब 3.65 अर्ब पाउन सक्ने बताउनु भएको छ. उहाँका अनुसार आगामी डिसेम्बरमा फिलिपिन्समा हुने कोषको बोर्ड बैठकबाट रकम दिने निर्णय हुन सक्नेछ. रकम ठूलो नभए पनि यो नेपालका लागि प्रतीकात्मक उपलब्धि हुने उहाँले बताउनुभयो. नेपालले रसुवा बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै तत्काल सहयोग मागेर कोषमा पत्र पठाएको थियो. लगातारको वर्षाका कारण 13 थुममा घर सड़क खानेपानीको पाइपलाइन तथा पशु चौपायामा क्षति पुगेको छ. विभिन्न ठाउँमा पहिरो खस्दा ग्रामीण सड़क अवरुद्ध छन्, केही बस्ती समेत जोखिममा छन्. बबिता राईको रिपोर्ट.
4: 7 देखि पछाडिकोले त विस्थापित भएको त्यही एउटा परिवारको मात्रै भयो. फुलेकको 2-4 दिन अगाडिको बाढी पहिरोले चाहिँ विस्थापित 3 घर चाहिँ विस्थापित हुनुभएको छ. बगालीको 2 घर र छोटी बजारको 2 घरको आफन्तको घरमा बस्नु भएको छ. कोही आफ्नो अर्को ठाउँ भएको घरमा बस्नु भएको छ. धानबालीहरूमा पनि पहिरोको कारणले चाहिँ त्यति ठुलो क्षति भएको छैन. वर्षाले केही क्षति भएको भन्ने छ, तर अब त्यसको यकिन विवरण चाहिँ छैन. 800 800 पनि भन्दा बढीमा लगाएको अलैँची खेती एकजनाको मात्रै गएको छ भने अर्को यता बगालेतिर चाहिँ सडकबाट तल खोलैसम्मको ठुलो एरियामा चाहिँ अलैँचीको क्षति भएको छ. अब त्यसको यकिन गर्दैछ त्यहाँको किसानहरूले मेरो यति क्षति भएको भनेर खालको निवेदन दिने अथवा मुचुल्का गर्ने भन्ने काम चाहिँ भइराख्या भएर त्यसको पनि ठ्याक्कै यकिन आइसकेको छैन. अलिक बढी नै क्षति भएको छ त्यहाँ चाहिँ.
5: जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली लगातारको वर्षाका कारण तेह्रथुमका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ. पहिरोका कारण 4 घर परिवार विस्थापित भएका छन्. लालीब्रास नगरपालिकाका 1 र आठ्रे गाउँपालिकाका 3 घर परिवार विस्थापित भएका हुन्. यस्तै पहिरोका कारण फेदाब गाउँपालिकाको 1 घर जोखिममा परेको छ. जिल्लाको प्रमुख सड़क मार्ग मध्यपहाड़ी लोकमार्गदेखि ग्रामीण सड़क मार्गका विभिन्न स्थानमा दर्जन भन्दा बढ़ी पहिरो खसेर यातायात प्रभावित भएको थियो. तर स्थानीय तह नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी पहिरो हटाइएपछि अधिकांश सडक सञ्चालनमा ल्याइएको छ. वर्षाका कारण म्याङलुङ नगरपालिका 6 जिरी बजारमा पहिरो खस्ता खानेपानीको पाइपलाइनमा समेत क्षति पुगेको छ. पाइपमा क्षति पुगेपछि म्याङलुङ बजार तम्फुला क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ. यस्तै वर्षाका कारण रातिको समयमा सवारी आवागमनमा समेत अस्थायी रोक लगाइएको छ. कृषि बालीमा भएको क्षतिको विवरण भने आउन बाँकी छ. कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईका अनुसार तत्कालै क्षतिको विवरण संकलन गर्न सकिने अवस्था नभएकाले असोज 11 गतेपछि स्थलगत अनुगमन गरी क्षतिको तथ्याङ्क संकलन गरिनेछ. जिल्लामा तत्कालका लागि वर्षा रोकिए पनि वर्षाजन्य विपदको जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण लिम्बुले बताउनु भएको छ।
2: उद्धारको लागि हाम्रो टोली जहिले तहिले रेडी नै हो होइन, तर तत्काल राहतको लागि चाहिँ पहिलाको जस्तो प्रमुख जिल्ला अधिकारीले त्यो 15,000-25,000 दिने व्यवस्था चाहिँ हटाएर स्थानीय विपद व्यवस्थापन समितिबाटै सबै सिफारिस गरेर आउने हो क्या। जिल्लामा चाहिँ यस्तो छ, अब भर्खरै मात्रै पानी रहेको छ नि त, किनभने अब यो पानी रहेपछि सुक्खा पहिरो जाने सम्भावना ज्यादा हुन्छ नि त। अब हाम्रो भूधरा तलले त्यो देखाउँछ, जस्तै अब जोखिममा रहेको अझै पनि वाकु खामलालुङ यता इसिबुको तपाईँको चाहिँ त्यो सेल्फीदेखि ओर्तिरको त्यो पाटोहरू चाहिँ अझै पनि जोखिममै रहेको भन्ने हामीलाई लाग्यो।
3: हवस् त, खबर यति नै।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। गएको मध्यराति घरबाटै नियन्त्रणमा लिइएका जबरालाई केही अघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाइएको बताउनु भएको थियो। सुरक्षित ठाउँबारे उहाँले खुलाउनु भएको छैन। गएराती अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो। सरकारले जबरालाई नियन्त्रणमा लिनुको कारण खुलाएको छैन। एसएसपी खड्काले सुरक्षा थ्रेट भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नु परेको जिकिर गर्नुभएको छ। प्रहरीको यो शैलीमाथि कानूनका जानकारहरूले भने प्रश्न उठाएका छन्। भोटेकोसी बाढ़ीपछि अभिभावकविहीन वा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको पहिचान सुरक्षा र संरक्षणका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विवरण संकलन गरेको छ।
4: रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रबाट काठमाडौँ आएका तथा यहाँका विद्यालय छात्रावास गुम्बा बालगृह वा अस्थायी आवासमा बसिरहेका बालबालिकाको विवरण 7 दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई प्रशासनले निर्देशन दिएको छ। बाढ़ीका कारण परिवार गुमाएका वा परिवारसँग सम्पर्क हुन नसकेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई आवश्यक सुरक्षा संरक्षण र परिवारसँग पुनर्मिलन गराउन विवरण संकलन गर्न लागिएको हो। प्रशासनले कानूनी प्रक्रिया पूरा नगरी बाल बालिकालाई लुकाएर प्रभावमा पारेर वा आफू खुसी राखेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने चेतावनी समेत दिएको छ।
3: रसुवाको भोटेकोसी बाढ़ीपछिको उद्धारमा सुरुङभित्र फँसेकाको उद्धार सबैभन्दा जटिल र जोखिमपूर्ण भएको नेपाली सेनाले जनाएको छ।
5: बाढ़ी पहिरो र सड़क अवरुद्ध भएपछि सेनाले 1 महिनासम्म खोज तथा उद्धार उपचार र पूर्वाधार पुननिर्माणमा काम गरेको हो। सेनाका अनुसार बाढ़ीपछि 9,300 भन्दा बढी सैनिक परिचालन गरिएका थिए। 4,242 जनाको हवाई उद्धार गरिएको थियो। खोजीका क्रममा भेटिएका 1,451 शवको व्यवस्थापन पनि सेनाले सहयोग गरेको छ। जलविद्युत आयोजनामा लेदो र छटानले पुरिएका सुरुङमा उद्धार टोलीले जोखिम मोलेर काम गरेको थियो। सेनाका अनुसार विभिन्न सुरुङबाट 7 जनालाई जीवितै उद्धार गरिएको छ। कतिपय ठाउँमा ड्रिलिङ, रक ब्रेकर, नियन्त्रण विस्फोट, अक्सिजन पम्प र थर्मल क्यामेरा समेत प्रयोग गरिएको थियो। बाढ़ीपछि सड़क र संचार सम्पर्क टुटेका कारण हवाई उद्धारलाई प्राथमिकता दिएको थियो। सेनाका हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, अक्सिजन र उद्धार सामग्री पुर्याइएको हो। सेनाले देवी घाटमा एक्रोब्रिज प्रभावित क्षेत्रमा अस्थायी बाटो, तुइन र फर्के समेत बनाएको छ। सेनाले भोटेकोसी बाढ़ीको उद्धारबाट विपदका बेला सेना प्रहरी स्थानीय प्रशासन र स्थानीय समुदाय बीच समन्वय आवश्यक देखिएको जनाएको छ।
3: लगातारको वर्षासँगै बाढ़ी पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने प्रमुख राजमार्ग तथा विभिन्न सड़क खण्डहरू अवरूद्ध हुँदा हेटौँडामा सवारी साधनको चाप बढ़ेको छ। पृथ्वी राजमार्ग र नारायणगढ़ मुगलिङ सड़कका विभिन्न ठाउँमा अवरोध भएपछि काठमाडौँ आउने मालभाग ट्रक र यात्रुभाग बसहरू वैकल्पिक मार्गतर्फ केन्द्रित भएका छन्। हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ, फाखेल र सुस्नेरी मार्गमा समेत विभिन्न ठाउँमा अवरोध हुँदा त्रिभुवन राजपथमाथि सवारीको चाप बढ़ेको हो। सड़कको क्षमता र सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सवारी सञ्चालनका लागि समय र भार सम्बन्धी सीमा तोकेको छ। यो सँगै हेटौँडा क्षेत्रमा काठमाडौँ आउने मालवाहक सवारी र यात्रुवाहक बसहरूको लामो लाइन लागेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा 2 दिन अघि गर्नुभएको सम्बोधनको भिडियो धेरैले हेरेका छन्। 2 दिनमा 4,34,000 भन्दा धेरै पटक हेरिएको छ। करिब 14 मिनटको बालेनको भाषणको भिडियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको भिडियोलाई भिडियोको भ्युजलाई पनि उछिनेको छ। ट्रम्पले 4 दिन अघि करिब 40 मिनट भाषण गर्नुभएको थियो। ट्रम्पको भाषणको भिडियो 3,76,000 भन्दा बढी पटक हेरिएको छ। बालेनको उमेर, पोशाक र कालो चस्माको चर्चा विश्वका संचार माध्यममा भएपछि उहाँको भाषणमा पनि धेरैको चासो बढेको हो। अहिले सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा बालेनले संयुक्त राष्ट्रसंघको महासभामा उठाएका विषय र उहाँको भाषणबारे चर्चा भइरहेको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चीले अमेरिकासँगको द्वन्द कूटनैतिक माध्यमबाट मात्रै समाधान गर्न सकिने बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्ने र हर्मुज जलमार्ग खोल्ने प्रस्ताव अस्वीकार गर्दै इरानले नराम्रोसँग हारिरहेका कारण यस्तो प्रभाव ल्याइएको यस्तो प्रस्ताव ल्याइएको दावी गर्नुभएको थियो. आज रातिदेखि मौसममा सुधार आउने मौसमविदहरूले बताएका छन्. अहिलेसम्मका खबर यति नै. नमस्कार.
1: यो BFBS गोर्खा रेडियो हो.

0: ત્યાં સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: नारायणगढ मोगलिङ सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी र ढुवानीका साधन चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार आज बिहान करिब 8 बजे खोलामा लेदो सहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो सभा 12 बजेको समयमा सड़क सञ्चालनमा आएको हो। यो सँगै पोखराबाट नारायणगढतर्फ जाने र नारायणगढतर्फ पोखरा नारायणगढबाट पोखरातर्फ आउने सवारी र ढुवानीका साधन गन्तव्यतर्फ चल्न थालेका छन्। लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु मुगलिङ सड़क खण्डका विभिन्न 11 ठाउँमा पहिरो झरेर सड़क अवरूद्ध भएको छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यो खण्डको शीतल बजारमा लेदो र रूख सहितको पहिरो खसेको छ। सड़क छेउ भाँसिएको छ। बेनीघाट बजार नजिकको गोमती खोलामा लेदोसहितको पहिरोका कारण सड़क एकतर्फी सञ्चालनमा आएको छ। कृष्णभीरमाथिबाट लेदोसहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ। मिश्रका अनुसार ज्यामिरी घाट चौकी भीरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा सड़क अवरूद्ध भएको छ भने हुग्दी खोलादेखि जवाङ खोलासम्मको क्षेत्रमा ठाउँ ठाउँमा ढुङ्गा सहितको पहिरो खसेको छ। यस्तै फिसलिङ आसपास विभिन्न 3 ठाउँ गरी करिब 200 मिटर सड़कमा ढुङ्गा लेदो र रूखसहितको पहिरो खसेको छ। यहाँ 30 मिटर जति सड़कको आधा भाग चर्किएको छ। सुमलिङटारमा ढुङ्गासहितको पहिरो खसेको प्रहरीले जनाएको छ। अविरल वर्षासँगै आएको बाढीले मधेसमा 1 जनाको ज्यान गएको छ। बाढीका कारण करिब 200 घर डुबानमा परेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
4: लगातारको वर्षाले मधेसको जनजीवन प्रभावित बनेको छ। मधेस प्रदेशको सप्तरी सिराहा धनुषा महोत्तरी लगायतका जिल्लामा नदी तथा खोला नालामा पानीको सतह बढ्दा तटीय तथा होचा भूभाग डुबानमा परेको छ। बाढीको पानीले घर भत्किँदा धनुषाको मिथिला नगरपालिकामा 1 जनाको मृत्यु भएको छ। यस्तै रौतहट जिल्लाको बकैया नदीमा पानीको सतह बढेपछि बाँध भत्किने जोखिम बढेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो।
5: धनुषाको मिथिला नगरपालिकामा घर किन्दाखेरि 42 वर्षीय तानुका श्रेष्ठको चाहिँ निधन भएको छ। बकैया खोला बकैया खोलाको बाँध बढेको छ र त्यो बाँध चाहिँ भत्काएको अवस्था छ।
4: कोशी नदीमा आएको बाढीका कारण सप्तरीको हनुमान नगर कङ्काली नगरपालिकाको 5 वटा वडा प्रभावित बनेको छ। ती वडाका करिब 200 घर डुबानमा परेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताउनु भयो।
6: कोशीको सिमानाको 2-3 वडाहरूमा डुबानको मात्रा बढेको छ, यो पानीको मात्रा बढेर अहिले उहाँहरूलाई चाहिँ तहले आफूले खानपिन गरेर खुवाउनु भएको छ। लगभग 200 घर भन्नुभएको छ उहाँहरूले होइन, अब त्यो साना घरहरू हुन्, ती घरहरूमा पानीको
4: हनुमान नगर कङ्काली नगरपालिकाको वार्ड नम्बर 12 कोशी तटीय क्षेत्र र वार्ड नम्बर 13 गोबरगाढा बढी प्रभावित बनेको बताइएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पनि कमसेकम 17 घर डुबानमा परेको छ। धनुषाको कमला नदीमा पनि पानीको बहाव बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै स्थानीयहरूलाई तटीय क्षेत्रमा नजानका लागि आग्रह गरेको छ। यता महोत्तरीको रातु र औरी खोलामा पनि निरन्तरको वर्षाले गर्दा पानीको सतह बढेको बताइएको छ।
3: यता वर्षाका कारण तेह्रथुममा घर सड़क खानेपानीको पाइपलाइन र पशु चौपायामा क्षति भएको छ। विभिन्न ठाउँमा पहिरो खस्दा ग्रामीण सड़क अवरूद्ध भएका छन्। केही बस्ती समेत जोखिममा परेका छन्। बबिता राईको रिपोर्ट।
7: 7 देखि पछाडिकोले त विस्थापित भएको त्यही एउटा परिवारको मात्रै भयो। फुलेकको 2-4 दिन अगाडिको बाढी पहिरोले चाहिँ विस्थापित 3 घर चाहिँ विस्थापित हुनुभएको छ। बगालीको 2 घर र छोटी बजारको 2 घरको आफन्तको घरमा बस्नु भएको छ। कोही आफ्नो अर्को ठाउँ भएको घरमा बस्नु भएको छ। धानबालीहरूमा पनि पहिरोको कारणले चाहिँ त्यति ठुलो क्षति भएको छैन। वर्षा ले केही क्षति भएको भन्ने छ, तर अब त्यसको यकिन विवरण चाहिँ छैन। 800 पनि भन्दा बढीमा लगाएको अलैँची खेती 1 जनाको मात्रै गएको छ भने अर्को यता बगालेतिर चाहिँ सडकबाट तल खोलैसम्मको ठुलो एरियामा चाहिँ अलैँचीको क्षति भएको छ। अब त्यसको यकिन गर्दैछ त्यहाँको किसानहरूले, मेरो यति क्षति भएको भनेर खालको निवेदन दिने अथवा मुचुल्का गर्ने भन्ने काम चाहिँ भइराख्या भएर त्यसको पनि ठ्याक्कै यकिन आइसकेका छैन। अलिक बढी नै क्षति भएको छ त्यहाँ चाहिँ।
8: जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली। लगातारको वर्षाका कारण तेह्रथुमका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। पहिरोका कारण 4 घर परिवार विस्थापित भएका छन्। लालीग्रास नगरपालिकाका 1 र आत्रे गाउँपालिकाका 3 घर परिवार विस्थापित भएका हुन्। यस्तै पहिरोका कारण फेदाब गाउँपालिकाको 1 घर जोखिममा परेको छ। जिल्लाको प्रमुख सड़क मार्ग मध्यपहाड़ी लोकमार्गदेखि ग्रामीण सड़क मार्गका विभिन्न स्थानमा दर्जन भन्दा बढी पहिरो खसेर यातायात प्रभावित भएको थियो। तर स्थानीय तह नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी पहिरो हटाइएपछि अधिकांश सडक सञ्चालनमा ल्याइएको छ।
3: काठमाडौँ उपत्यकाको आकाश चार दिनपछि खुलेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण मुलुकभर 12 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला 24 घण्टामा मात्रै 6 जनाको मृत्यु भएको हो। असोज 8 देखि हालसम्म बाढी पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या 12 पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको हो। उहाँका अनुसार 7 जना सम्पर्कविहीन छन्। पाल्पामा 1, बागलुङमा 4 र म्याग्दीमा 2 जना बेपत्ता भएका हुन्। वर्षा र सम्भावित जोखिमबारे मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानपछि प्राधिकरणले यही आधारमा तयारी गरेको उहाँको भनाई छ। विशेष गरी हिमाली क्षेत्रमा भारी हिमपातसँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक र ट्रेकरहरूलाई लक्षित गर्दै छुट्टै सूचना जारी गरिएको उहाँले जानकारी दिनुभयो। प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वत लगायत जिल्लामा बाढी कटान र पहिरोको जोखिम देखिएको छ।
4: बिस्तारै अब घामै लाग्यो भने पनि भोलि पर्सितिर पनि पहिरो त अझै पहिरो जाने, किन भन्दा धेरै भिजिसकेको छ माटोहरू, त्यो कारणले त्यो जोखिम छँदैछ। र धेरै ठाउँमा अब राजमार्गहरू पनि भित्री सडकहरू पनि धेरै पहिरोले अवरुद्ध भएका छन्। तर त्यो हुँदै गर्दा पनि हामीले समन्वय गरिरहेका छौँ। सडक विभागले चाहिँ करिब 250 भन्दा बढी चाहिँ इक्विपमेन्टहरू चाहिँ प्रि पोजिसनिङमा स्ट्यान्ड बाई राखेको छ र त्यही अनुसार अपरेटरहरूलाई मुभ गरेर यो सडक खोल्ने काम पनि सँगसँगै भइरहेको छ। यदि यो बाढी यो पानी अलिकति कम भयो र घाम लाग्न थाल्यो भने त्यो कामले पनि अलि तीव्रता लिन्थ्यो, तथापि उहाँहरूको प्रयत्न छ र कति ठाउँमा चाहिँ केही सुचारू पनि भइसकेको अवस्था छ।
3: महतका अनुसार नवलपरासी क्षेत्रमा पनि 1,100 भन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार जारी रहेको उहाँले बताउनुभयो। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। आज रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा रहेको प्राधिकरणको भनाई छ। जिल्ला प्रशासन कार्यालय पर्वतले कालीगण्डकी नदीमा उर्लिएको बाढीले 66 घर बगाएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीका अनुसार कालीगण्डकी नदीको बाढीले थप 22 घर बस्न नमिल्ने गरी क्षति गरेको छ। अन्य कतिपय घरहरू पनि जोखिममा छन्। जलजला 8 फर्से बजारका घरलाई कालीगण्डकी नदीले बगाएको हो। सिडिओ छेत्रीका अनुसार स्थानीयलाई आज बिहानदेखि घरका सामान सहित सुरक्षित ठाउँमा सारिएको छ। बाढी पीड़ितलाई राख्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट त्रिपाल लगायत सामग्री मगाइएको छ। केही बाढी पीड़ित आफन्तको घर गएको र अधिकांशलाई त्रिपाल र टेन्टमा राख्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो। 3 दिनदेखि लगातार परेको पानीका कारण कालीगण्डकी नदी आज बिहान उर्लिएको हो। नदीले फर्से बजारका घरसँगै पोखरे बगरमा मोटरेबल पुल सड़क लगायतमा पनि क्षति पुर्याएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाइएसँगै पोखरातर्फ जाने सवारी र ढुवानीका साधन चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार आज बिहान करिब 8 बजे खोलामा लेदो सहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो 12:15 बजेदेखि सड़क सञ्चालनमा आएको हो। यो सँगै पोखराबाट नारायणगढ़तर्फ आउने र नारायणगढ़बाट पोखरातर्फ जाने सवारी साधन गन्तव्यतर्फ आवत जावत गरिरहेका छन्। लगातारको वर्षाले पृथ्वी राजमार्गको मलेखु मुङलिङ सड़क खण्डका करिब 1 दर्जन ठाउँमा पहिरो झरेर सड़क अवरूद्ध भएको छ। अविरल वर्षाले कालीगण्डकी नदी उर्लिँदा बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको बेस भत्किएको छ। पर्वततर्फबाट प्रवेश गर्ने बिन्दुमा केही मिटर भाग भाँसिएपछि सवारी साधन र पैदल यात्रुको समेत आवत जावत रोकिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एवं प्रहरी उपरीक्षक फणेन्द्र पसाईका अनुसार बाढीले पुलमा क्षति पुर्याएपछि अहिले 2 जिल्लाको आवत जावत ठप्प भएको छ। बागलुङ सदरमुकाममा अहिले विद्युत अवरूद्ध छ। विद्युत अवरूद्ध हुँदा टेलिफोन नेटवर्क समेत विच्छेद भएको एसपी प्रसाईले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको उहाँको भनाइ छ। कालीगण्डकी नदीको कटानले पर्वतको मालढुङ्गामा रहेको माझी बस्ती कटान गरेको छ। नदीले बस्ती कटान गर्दा अहिलेसम्म 10 घर बगाएको प्रहरीले जनाएको छ। आज रातिदेखि मौसममा सुधार आउने भएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालको मौसममा सुधार आउँदै जानेछ। आज दिउँसो मुलुकका विभिन्न भागमा वर्षा हुने र कतिपय ठाउँमा वर्षा भइरहेको र 1-2 ठाउँमा मात्रै भारी वर्षा हुने पूर्वानुमान छ। मुगुको मुगुम कार्मारोङ र हुम्लाको चंखेलीको सीमावर्ती क्षेत्रको मिमी सामुदायिक वन क्षेत्रमा जड़ीबुटी खोज्ने क्रममा भएको झडपपछि एकजनाको मृत्यु भएको छ। घटनामा मुगुम कारमारुङ नौका 22 वर्षीय गणेश बहादुर बुढाको भाग्ने क्रममा मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिनुभयो। घटनापछि दुईजना बेपत्ता भएको उहाँले बताउनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पाल्पामा पहिरोमा पुरिएर पाँचजनाको ज्यान गएको छ। अविरल वर्षपछि आएको पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको पाल्पाका एसपी दिपेन्द्र पञ्जियार थारूले जानकारी दिनुभएको हो। शुक्रबार एकजना र गएराती चारजनाको मृत्यु भएको थारूले बताउनु भयो। शुक्रबार रूपदीकोटमा 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको थियो। माथागाडी 3 भस्कटामा गए राती पहिरोमा पुरिएका 3 जनाको शव निकालिएको हो। एउटै घरमा पुरिएका 75 वर्षीय लीलबहादुर घरती मगर छोरी 19 वर्षीय दिना घरती मगर र त्यही घरमा बस्न गएकी 15 वर्षीय झरना घरतीको मृत्यु भएको हो। शव पहिरोबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको एसपी थारूले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय पर्वतले कालीगण्डकी नदीमा उर्लिएको बाढीले 66 घर बगाएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीका अनुसार कालीगण्डकी नदीको बाढीले थप 22 घर बस्नै नमिल्ने गरी क्षति पुर्याएको छ। अन्य कतिपय घर पनि जोखिममा छन्। जलजला 8 फर्से बजारका घरलाई कालीगण्डकी नदीले बगाएको हो। सीडीओ छेत्रीका अनुसार स्थानीयलाई आज बिहानैदेखि घरका सामान सहित सुरक्षित ठाउँमा सारिएको छ। बाढी पीड़ितका लागि राख्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट त्रिपाल लगायत सामग्री मगाइएको छ। केही बाढी पीड़ित आफन्तको घरतर्फ गएको र अधिकांशलाई त्रिपाल र टेन्टमा राख्ने गरी तयारी गरिएको उहाँको भनाइ छ। 3 दिनदेखिको पानीका कारण कालीगण्डकी नदी आज बिहान उर्लिएको हो। नदीले फर्से बजारका घरसँगै पोखरे बगरमा मोटरेबल पुल सड़क लगायतमा पनि क्षति पुर्याएको छ। सड़क र पुल बगाउँदा पर्वतबाट बागलुङ जोड्ने सड़क अवरूद्ध छ। यो बाटो भएर मुस्ताङ जाने बाटो पनि अवरूद्ध भएको सीडीओ छेत्रीले बताउनु भयो। मुलुकभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। अहिले मुलुकका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेखित सुधार आउने मौसमविदहरूको पूर्वानुमान छ। वर्षा रोकिए पनि गएराती र आज बिहान परेको पानीका कारण प्रमुख नदीहरूमा जल सतह बढेर खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँको आकाश 4 दिनपछि खुलेको छ। लगातारको झरीपछि आज मध्याहदेखि काठमाडौँको आकाश खुल्न थालेको हो। नेपाली कांग्रेसले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा मागेको छ। साथै सरकारले कानूनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने कांग्रेसको भनाइ छ। पार्टी प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै राणाको गिरफ्तारीको सम्बन्धमा सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी धारणा सार्वजनिक हुनु गम्भीर चिन्ताको विषय रहेको बताउनु भएको छ। कुनै विशेष सुरक्षा चुनौतीबीच अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको हो भने यसको विश्वसनीय आधार राज्यले पुष्टि गर्नुपर्ने कांग्रेसको धारणा छ। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधान न्यायाधीश चोलेर्ण शमशेर जबराको अवस्थाबारे अनुगमन गर्न पुगेको आयोगको टोलीलाई भेट्न नदिएको घटनामा प्रहरीमाथि कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रहरी नियन्त्रणमा रहेका जबराको अवस्थाबारे जानकारी लिन आयोगको टोली आज बिहान टेकु प्रहरी परिसर पुगेको थियो। तर प्रहरीले टोलीलाई जबरासँग भेट गर्न नदिएको आयोगको भनाइ छ। अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा समेत टोलीलाई भेटमा रोक्नुको कारणबारे जानकारी नदिएको आयोगले बताएको छ। आयोगले आफ्नो संवैधानिक तथा कानूनी अधिकार प्रयोग गरी अनुगमन गर्न खोज्दा प्रहरीबाट भएको व्यवहारप्रति आपत्ति जनाएको छ। आयोगका अनुसार घटनाबारे निष्पक्ष छानबिन गरी आयोगको काममा अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरिएको छ। आयोगले संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न र सरकार र सुरक्षा निकायलाई कानूनी अधिकारको सम्मान गर्न सरकार र सुरक्षा निकायलाई आग्रह गर्दै अनुगमनमा अवरोध नगर्न आग्रह गरेको छ। पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले गैराती निवासबाट नियन्त्रणमा लिएर टेकुको प्रहरी परिसरमा राखेको थियो। आयोगले जबराको पक्राउको घटनाप्रति पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। जबरालाई प्रहरीले अब घरमै सुरक्षा दिने बताएको छ। जबरालाई परिवारको जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। मुगुको मुगुम कारमारोङ र हुम्लाको चंखेलीको सीमावर्ती क्षेत्र मिमी सामुदायिक वन क्षेत्रमा जडीबुटी खोज्ने क्रममा भएको झडपपछि 1 जनाको मृत्यु भएको छ। घटनापछि मुगुम कारमारोङ नौका 22 वर्षीय गणेश बहादुर बुढाको भाग्ने क्रममा मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले पोस्टन राज भण्डारीले जानकारी दिनुभएको छ। घटनापछि दुईजना बेपत्ता भएका छन्। मिमी सामुदायिक वनमा जडीबुटी संकलन गर्ने क्रममा स्थानीयसँग झडप भएको भण्डारीले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સમુદાયમાં
1: લાઈવ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नारायणी नदीमा ठूलोबाड़ी आएपछि नदीमाथि निर्माण भएको पुलमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ. नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी बर्दघाट सुस्ता पूर्व जोड्ने पूर्व पश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ. आज दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारी साधन चलाउन रोक लगाइएकामा अहिले मोटरसाइकललाई छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ. पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारी साधन पूर्ण रूपमा रोक लगाइएको उहाँले बताउनुभयो. पुलमाथि रोकिएर पैदल यात्रीलाई तस्वीर श्रव्य दृश्य सामग्री खिच्न रोक लगाइएको छ. पण्डितका अनुसार नवलपुरबाट चितवनतर्फ आउने मोटरसाइकल बाहेकका सवारी साधनलाई गैंडाकोटमा र नवलपुरतर्फ जाने सवारी साधनलाई चितवनको नारायण घाटमा रोकिएको छ. एसएबी सेनाले आज बाढ़ी पहिरो प्रभावित छ ठाउँमा जोखिममा परेका नागरिकको उद्धार र अवरूद्ध राजमार्ग खुलाएको छ. पर्वतको जलजला आठ फारसीमा कालीगण्डकी नदी बस्तीमा पसेर घरहरू बगाएपछि नयाँ रणभीम गुल्माबाट खटिएको सेनाले स्थानीयलाई सुरक्षित ठाउँमा सार्न र सरसामान जोगाउन सहयोग गरेको छ. नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका दुई भूतामा नारायणी नदीको बाढ़ीले डुबानको जोखिम बढ़ाएपछि वडा नम्बर दुई वन तथा पर्यावरण सुरक्षा गणको फौजले स्थानीयलाई सुरक्षित ठाउँमा सारेको छ. यस्तै सुस्ता गाउँपालिका पाँचमा डुबानको जोखिम बढेपछि गोरखदल गणको सुरक्षा बेस त्रिवेणीबाट खटिएको फौजले स्थानीयलाई सुरक्षित ठाउँमा सारेको छ. नारायणी नदीमा आएको बाढ़ीले बगाएपछि इन्जिनवाला ठूलो र गरौं बोट क्रूज गैंडाकोटतर्फ पुलको पिल्लरमा अड्किएको छ. क्रूज गरौं हुने र पुलको पिल्लरमा आज साँझ अड्किएका कारण जोखिम हुन सक्ने आकलन गरिएको छ. करिब सात वर्ष अघि चितवनको भरतपुर सोह्र मंगलपुरमा स्टेशन रहने गरी तयार भएको नेपालकै पहिलो क्रूजले गएको वर्ष गैंडाकोटमा स्टेशन रहने गरी ठाउँ परिवर्तन गरेको थियो. महाकाली नदीमा पानीको बहाव घट्न थालेको छ. हिजो शनिबारदेखि बढ़ेको जलस्तर वर्षा कम भएसँगै आज दिउँसोदेखि घट्न थालेको हो. जिल्ला प्रहरी कार्यालयका अनुसार आज अपरान्ह चार बजेको मापन अनुसार महाकालीको बहाव 1,69,000 क्युसेक छ. यसअघि पानीको बहाव 1,75,000 क्युसेकसम्म पुगेको थियो. अब बहाव घट्न थालेसँगै जोखिम कम हुँदै गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेक बहादुर रावतले जानकारी दिनुभएको छ. अन्य क्षेत्रमा पनि अवस्था सामान्य रहेको उहाँले बताउनुभयो. महाकालीको बहाव बढेसँगै गएको साँझबाट शारदा ब्यारेजको पुलमा चार पाङ्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ. सय वर्ष पुरानो पुलमा जोखिम हुन सक्ने भन्दै पानीको बहाव 1,00,000 पुग्ने बित्तिकै चार पाङ्रे सवारी साधन आवागमनमा रोक लगाउने गरिएको छ. मनाङ सदरमुकाम चामेमा मर्स्याङ्दी नदी थुनिएको छ. घट्टेखोलामा आएको बाढ़ी र पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दी र घट्टेखोला मिसिएर ताल बनेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ. चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार आज अपरान्हतिर घट्टेखोलामा बाढ़ी आएको हो. बाढ़ी आए पनि माथिल्लो क्षेत्रमा कहाँबाट आएको हो भन्ने यकिन नभएको उहाँको भनाई छ. मनाङको नार्पा भूमि पाँचमा हिमलुङ हिमालमा हिम पहिरो गएको छ. आज बिहान हिम पहिरो गएको हो. यहाँ आरोहणका लागि गएका नौजना र उनीहरूका तेह्रजना आरोहण सहयोगी थिए. तीमध्ये करिब दसजना सम्पर्कविहीन रहेको बताइएको छ. उनीहरू सबै नेपाली नागरिक हुन्. बेपत्ताहरूको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङतर्फ गएको प्रहरीले जनाएको छ. हिम पहिरोबाट के कति क्षति भयो भन्ने बारे यकिन जानकारी प्राप्त हुन नसकेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ. घटनाबारे थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो. रसुवाको भोटेपछि बाढ़ीपछिको उद्धारमा सुरुङभित्र फँसेकाको उद्धार सबैभन्दा जटिल र जोखिमपूर्ण भएको नेपाली सेनाले बताएको छ.
4: बाढ़ी पहिरो र सड़क अवरूद्ध भएपछि सेनाले एक महिनासम्म खोज तथा उद्धार उपचार र पूर्वाधार पुननिर्माणमा काम गरेको हो. सेनाका अनुसार बाढ़ीपछि 9,300 भन्दा बढ़ी सैनिक परिचालन गरिएका थिए. 4,242 जनाको हवाई उद्धार गरिएको थियो. खोजीका क्रममा भेटिएका 1,451 शवको व्यवस्थापन पनि सेनाले सहयोग गरेको छ. जलविद्युत आयोजनामा लेदो र छटानले पुरिएका सुरुङमा उद्धार टोलीले जोखिम मोलेर काम गरेको थियो। सेनाका अनुसार विभिन्न सुरुङबाट 7 जनालाई जीवितै उद्धार गरिएको छ। कतिपय ठाउँमा ड्रिलिङ, रक ब्रेकर, नियन्त्रण विस्फोट, अक्सिजन पम्प र थर्मल क्यामेरा समेत प्रयोग गरिएको थियो। बाढीपछि सड़क र संचार सम्पर्क टुटेका कारण हवाई उद्धारलाई प्राथमिकता दिएको थियो। सेनाका हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, अक्सिजन र उद्धार सामग्री पुर्याइएको हो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: SBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: अविरल वर्षापछि नारायणी नदीमा आएको बाढ़ीबाट प्रभावित सुस्ताका 1028 जनालाई उद्धार गरी सुरक्षित आश्रय स्थलमा सारिएको छ। नदीको बहाव बढ्दै गएपछि सुस्ता 5 मा बाढ़ी पसेको थियो। सामान्य बाढ़ी भनेर स्थानीय होल्डिङ सेन्टरमा बसेका थिए, तर गैराती बस्ती नै डुबाउने गरी बाढ़ी आएपछि सुरक्षाकर्मीले उनीहरूलाई रातारात सुरक्षित ठाउँमा सारेका हुन्। होल्डिङ सेन्टरमा 400 जना राखिएकामा नदीको बहाव थप बढ़ेर होल्डिङ सेन्टर समेत उच्च जोखिममा परेको थियो। त्यसपछि डुंगाको प्रयोग गरी होल्डिङ सेन्टरमा रहेका 400 सहित 628 जनालाई नारायणी नदीको वारी सुरक्षित ठाउँमा ल्याइएको प्रहरीले जनाएको छ। मनाङमा मर्साङडी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका सीडीओ मुक्ति प्रसाद खनालका अनुसार चामे नजिकै नदी थुनिएको हो। घट्टे खोलाबाट झरेको लेदो सहितको बाढ़ीले मर्साङडी नदी थुनिएको हो। नदीको बहाव बढ़िरहेकाले जोखिम बढ़िरहेको उहाँको भनाइ छ। मुलुकभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मुलुकका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। भोलिदेखि मौसममा उल्लेख्य सुधार आए घाम लाग्ने मौसमविदहरूको पूर्वानुमान छ। पूर्व प्रधान न्यायाधीश चोलन र शमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। गएको मध्यराती घरबाटै नियन्त्रणमा लिइएका जबरालाई आज दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षित ठाउँमा पठाइएको बताउनु भएको थियो। गैराती अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो। एसएसपी खड्काले सुरक्षा खतरा भएकाले जबरालाई रातारात कार्यालय ल्याएर राख्नु परेको जिकिर गर्नुभएको छ। प्रहरीको यो माथि कानूनका जानकारहरूले प्रश्न उठाएका छन्। यसैबीच हामीले जबराको पक्राउको विषयमा वरिष्ठ अधिवक्ता संविधानविद डाक्टर चन्द्रकान्त गेवालीलाई सोधेका छौं। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ कानूनी नजरमा कस्तो हो?
4: पहिलो कुरा त पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ उहाँ। पूर्व प्रधान न्यायाधीश भनेकै देशको प्रधान न्यायाधीश हो, स्वतन्त्र न्यायपालिकाको प्रधान न्यायाधीश हो, र यस्तो प्रधान न्यायाधीशलाई कुनै पक्राउ पुर्जी बिना पक्राउ गर्नु चाहिँ संविधान कानूनको चाहिँ वास्तवमा उल्लङ्घन नै मानिन्छ। किन भन्दाखेरि कुनै पनि प्रधान न्यायाधीश होस् या सामान्य नागरिक होस्, उसलाई चाहिँ बिना कारण बिना आधार पक्राउ गर्नु चाहिँ हाम्रो मौलिक हकको विरुद्धमा हुन्छ। जहाँ चाहिँ हामी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू छन्, मानव अधिकारहरूलाई हामी अनुमोदन गरेका छौँ, आइसिसिपिआर छ, त्यही बमोजिम हामी संविधानमै बिना आधार बिना कारण पक्राउ गर्नु हुँदैन भनेर मौलिक हकमै राखिएको छ। त्यसैले यो कुनै आधार लिएको भए एउटा कुरा हुन्थ्यो, कुनै कारण लिएको भए एउटा हुन्थ्यो, अहिलेको अवस्थामा यो कारणबाट पक्राउ गरिएको हो भनेर भनिएको अवस्था आधिकारिक रूपमा आएको देखिएन।
3: कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा के कारण खुलाउनु पर्छ?
4: पहिलो त कुन चाहिँ अभियोग लाग्ने हो र भोलि चाहिँ कुन कारणबाट कुन अपराध गरेको छ भन्ने चाहिँ कानुनी रूपमै एउटा पुर्जी दिनुपर्ने हुन्छ। त्यो पुर्जीमै स्पष्ट आधार कारण खोलिन्छ। यदि आधार कारण खोलिएन भने कुनै पनि नागरिकको नागरिक अधिकार उल्लङ्घन हुन पुग्छ, मौलिक अधिकार उल्लङ्घन हुन पुग्छ। त्यसैले चाहिँ राइट टु लाइफ भन्ने कुरा सम्मानपूर्वक बाँच्न पाउने, डिग्निफाइड तरिकाले बाँच्न पाउने भन्ने चाहिँ हाम्रो मौलिक हक हो र अन्तर्राष्ट्रिय कानुन पनि छ। त्यस कारणले यिनै कुरालाई आधार लिएर कुन कानुनको कुन दफा उल्लङ्घन भयो र कुन अपराध गर्यो भन्ने चाहिँ पुर्जी बिना पक्राउ गर्न नपाउने चाहिँ हाम्रा कानुन छन्, संविधान छ, अन्तर्राष्ट्रिय मानव अधिकारहरू छन्। त्यो आधार नभइकन कुनै पनि नागरिकलाई रातिमा फेरि रातिमा पक्राउ गर्न हुन्न भन्ने सम्मान्य सर्वोच्चले धेरै मुद्दामा बन्दी पत्रिका मुद्दामा पनि नजिक प्रतिवाद गरेको अवस्था देखिन्छ। अब केही भनाइ आयो, उहाँलाई जेएनजीको सुरक्षा थ्रेट आयो भन्ने पनि देखिन्छ। अब त्यो सुरक्षा थ्रेट आएको हो भने उहाँकै घरमा सुरक्षा दस्ताहरू बढाउन सकिन्छ। सुरक्षा दस्ता बढाएर राज्यले चाहिँ उहाँलाई एउटा व्यक्तिको जीव ज्यान प्रति चाहिँ सुरक्षा दिने सम्मान गर्ने राज्यको पहिलो ड्युटी पनि हो, कर्तव्य हो। राज्यको उपस्थिति त्यतिखेर हुन्छ जतिखेर एउटा व्यक्तिको नागरिकको सुरक्षा राज्य अभिभावक भएर गर्ने, त्यसैले यो अहिलेको अवस्थामा ती कुराहरू बाहिर आएको अवस्था देखिएन।
3: कानुनी रूपमा चुनौती दिन सक्ने ठाउँ छ कि छैन अब उहाँले?
4: अब अहिलेको हकमा त पक्राउ पुर्जी बिना नै उहाँलाई पक्राउ गरेको र पक्राउ भन्दा पनि सुरक्षा थ्रेट भावना ल्याइयो भनिएको छ। अब त्यो आधार कहाँ के हुन्, अब सुरक्षा थ्रेट भएको भने घरमै बढाउनु पर्थ्यो, त्यो अवस्था त देखिएन। उहाँलाई अहिले छोडेको अवस्था देखिन्छ, यदि नछोडेको भएको अवस्था भए 24 घण्टाभित्र कुनै मुद्दा दिने मुद्दा गर्ने अधिकारी या निकायहरू अदालतमा अनुमति नलिइकन 24 घण्टाभन्दा बढी त थुन्न पाइँदैन। अब अनुमति लिने अवस्था त 24 घण्टा पुगिस नसके हुनाले पहिले नै उहाँलाई घरमा पठाइसकेको र सुरक्षा जस्ता बढाएको भन्ने पनि आयो। यो अवस्थामा हेरियस कर्पस जाने कुरा त भएन, बन्दी प्रसन्न जाने कुरा त भएन, उसले छोडिसकेको छ, पक्राउ पुरी दिएको छैन, यो अवस्थामा जाने भएन होइन। उहाँलाई ठुलो चाहिँ एउटा डिग्निफाइड लाइफ सम्मानपूर्वक बाँच्न पाउने अधिकार भन्ने उहाँलाई महसुस भयो भने उहाँले चाहिँ त्यस्तो मलाई यो चाहिँ क्षति भयो, मलाई ड्यामेज भयो, बाहिर प्रचार भयो, प्रसार आयो बिना कारण बिना आधार भन्दा उहाँले क्षतिपूर्ति माग्न सक्ने ठाउँ हुनसक्छ, उहाँ अब जाने होइन भन्ने कुरा उहाँको आफूमा भर पर्छ।
3: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधान न्यायाधीश जबराको अवस्थाबारे अनुगमन गर्न पुगेको आयोगको टोलीलाई भेट्न नदिएको घटनामा प्रहरीमाथि कारवाही गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगले आफ्नो संवैधानिक तथा कानूनी अधिकार प्रयोग गरी अनुगमन गर्न खोज्दा प्रहरीबाट भएको व्यवहारप्रति आपत्ति जनाएको छ। यता नेपाली कांग्रेसले पूर्व प्रधान न्यायाधीश जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा मागेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गर्दै सरकारले कानूनी आधार र औचित्य सार्वजनिक गर्नुपर्छ बताउनु भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले मनाङको हिमुलुङ हिमालमा 16 जना बेपत्ता भएकामा 2 जना मृत फेला परेको बताएको छ। अझै 14 जना बेपत्ता छन्। एसोसिएशनको उद्धार टोली हिमपहिरो गएको ठाउँमा पुगेको छ। प्रतिकूल मौसमका कारण खोजी र उद्धारको काममा अप्ठ्यारो भइरहेको संघका अध्यक्ष तुलसिंह गुरूङले जानकारी दिनुभएको छ।
2: हाम्रो नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनको चाहिँ माउन्टेन गाइड टोली त्यहाँ 4 जना पुगेको छ होइन, झन्डै झन्डै 2 बजीतिर पुग्यो अनि उनीहरूले 2 जना चाहिँ डेड बडी रिकभर गर्यो। त्यहाँ 16 जना मिसिङमा चाहिँ 2 जना गाइडहरूको चाहिँ डेड बडी रिकभर भयो अनि 14 जना चाहिँ स्टिल मिसिङ नै छ। सर्च एन्ड रेस्क्यु टिम पनि जम्मा 4 जना मात्रै पुग्यो, 8 जना पुग्नुपर्ने ठाउँमा 4 जना चाहिँ अहिले चामेमा चाहिँ खराब मौसम भएको कारणले गर्दै त्यहाँ चामेमा बसिरहेको छ, भोलि बिहान उठ्छ होला। र प्लस अर्को 4 जना माथि अहिले खोजिरहेको 4 जना पनि अब रात परेर चाहिँ अहिले फु भन्ने गाउँमा झरेको छ अनि भोलि बिहानै गएर चाहिँ फेरि भोलि पुनः फेरि अब सर्च गर्न जाने प्लान छ।
3: कसको निधन भएको
2: नाम चाहिँ ठ्याक्कै थाहा भएन मलाई पनि।
3: प्रतिकूल मौसमका कारण उद्धारमा के कस्तो चुनौती छ?
2: धेरै चुनौती आएको छ। अब हाम्रो मान्छे त्यहाँ एकदमै 16 जना भनेको मास क्याजुअलिटी हुन सक्छ, त्यसले गर्दा अब एथासी र चाँडो चाहिँ रेस्क्यु टिमहरू धनी धनी 20 जना प्लस जानुपर्ने, जम्मा 4 जना मात्रै पुगेको छ, अप्ठ्यारो नै भइरहेको छ त्यो यो सर्च एन्ड रेस्क्यु लागि। त
3: हेलिकप्टर चाहिँ त्यहाँ पुगेको छ?
2: केही हेलिकप्टर पुगेको छ, एउटा हेलिकप्टर पुगेको छ त्यहाँ अनि अर्को एउटा चाहिँ मिसिङ फ्यामिली मेम्बर बोकेर पनि गएको छ भने चाहिँ सुने हौ।
3: उद्धार गरेर अहिले सब कहाँ राखिएको छ?
2: अहिले माथि नै छ हिमलुङ बेस क्याम्पमा।
3: कति बजेको घटना हो यो?
2: यो त हिजो रातिको, यसमा चाहिँ प्राइभेट सेक्टरले मात्रै गर्दा चाहिँ खास चाहिँ सरकारले त्यस्तो इनिसिएसन ल्याएको छैन, सरकारले पनि यसको लागि भत्ताबाट पठाइदिए राम्रो हुन्थ्यो भन्ने नै हो।
3: मनाङको नार्पा भूमि 5 मा हिमलुङ हिमालमा हिम पहिरो गएको हो। अब खबर फटाफट।
5: बाढी र लगातारको वर्षाले म्याग्दीको पर्यटन व्यवसाय प्रभावित, पदयात्रा मार्ग र सडक अवरुद्ध हुँदा सरदियामा पर्यटकको चहलपहल घट्यो, व्यवसाय चिन्तित। 16 श्राद्ध अर्थात् पितृपक्ष विधिवत रूपमा शुरू, आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म पितृलाई तर्पण सिधादान र पिण्डदान गरिने। नेपालको पर्यटन पुनर्संरचनामा डिजिटल प्रविधि र एआईको प्रयोग बढाउनु पर्नेमा जोड, विश्व बजारसँग जोडिन डिजिटल प्रचार, सूचना प्रणाली र सुरक्षित पर्यटन पूर्वाधार विकास आवश्यक। भक्तपुरमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार, संघीय सरकारबाट अनुरोध आए, सूर्य विनायक क्षेत्रमा उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने मुख्यमन्त्रीको भनाई।
3: इरानी विदेश मन्त्री अब्बास अराक्सीले अमेरिकासँगको द्वन्द कूटनीतिक माध्यमबाट मात्रै समाधान गर्न सकिने बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्ने र हर्मुज जलमार्ग खोल्ने प्रस्ताव अस्वीकार गर्दै इरानले नराम्रोसँग हारिरहेका कारण यस्तो प्रस्ताव ल्याइएको दावी गर्नुभएको थियो. र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीका प्रतिनिधिले माथिल्लो मुल्पानी क्रिकेट मैदान र त्रिवी क्रिकेट मैदानको पूर्वाधारको निरीक्षण गरेका छन्. अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: मेयर समुदायमा
1: बिलाइभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: घरमा भित्राउने बेला भएको धानबालीमा अविरल वर्षा र हावाहुरीले क्षति पुर्याएपछि दाङका किसान चिन्तित बनेका छन्। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
4: वर्षा र हावाहुरीका कारण विशेष गरी देउखुरी उपत्यका तथा बबई आसपासका खेतमा पाकेर भित्राउने तयारीमा रहेको धान ढलेर क्षति पुगेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्राउने समयमा मौसम प्रतिकूल भएपछि किसानलाई लगानी र मेहनत खेर जाने चिन्ता पनि बढेको छ। कृषक दिपापुन धान पाकिसकेको अवस्थामा खेतमा पानी जम्नुका साथै हावाहुरी चलेपछि धेरै ठाउँमा धानका बोट ढलेका छन्। त्यस्तै काटेर खेतमै राखिएको धानमा समेत पानी पसेपछि किसानलाई थप समस्या भएको छ। अर्का किसान विष्णु बहादुर महरा,
5: मेरो 14 कटा धान ढल्यो, पानीले डुबेको छ, वर्ष दिन मैले के खान्यो।
4: विशेष गरी दाङको लमै नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका पालिकामा लगाइएको धान बालीमा बढी क्षति पुगेको छ। पालिकाहरूले क्षतिको विवरण संकलन गर्नुका साथै किसानलाई राहत तथा आवश्यक सहयोगका लागि के कस्ता व्यवस्थापन गर्दैछन् त? गढवा गाउँपालिका अध्यक्ष एम नारायण पोखरेल,
6: विभिन्न क्षेत्रमा धान बालीमा चाहिँ ठुलो क्षति पुर्याएको छ। पाकेको धान सबै पानीले चाहिँ ढलाएको अवस्था चाहिँ छ। कति क्षति गरेको छ भन्ने विवरण हामीले अझै दिइसकेका छैनौँ। भोलिदेखि त्यो विवरण हामी संकलन गर्छौँ। क्षतिको स्तर हेरेर हाम्रो पालिकाको साधन भ्याएसम्म चाहिँ पालिकाबाट गर्ने, ठुलो मात्रामा क्षति पुर्याएको छ भने हामी चाहिँ सङ्घ प्रदेशमा पनि त्यसको विवरणहरू पठाएर त्यताबाट किसानहरूलाई राहतको लागि चाहिँ प्रयास गर्छौँ।
3: अविरल वर्षासँगै आएको बाढीले मधेसमा एकजनाको ज्यान गएको छ। बाढीका कारण करिब 200 घर डुबानमा परेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
7: लगातारको वर्षाले मधेसको जनजीवन प्रभावित बनेको छ। मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी लगायतका जिल्लामा नदी तथा खोला नालामा पानीको सतह बढ्दा तटीय तथा होचा भूभाग डुबानमा परेको छ। बाढीको पानीले घर भत्किँदा धनुषाको मिथिला नगरपालिकामा एकजनाको मृत्यु भएको छ। यस्तै रौतहट जिल्लाको बकैया नदीमा पानीको सतह बढेपछि बाँध भत्किने जोखिम बढेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो।
8: धनुषाको मिथिला नगरपालिकामा घर दिँदाखेरि 42 वर्षीय धनुका श्रेष्ठ निधन भएको छ। बकैया खोला बकैया खोला बाँध परेको छ र त्यो बाँध चाहिँ भत्काएको अवस्था छ।
7: कोशी नदीमा आएको बाढीका कारण सप्तरीको हनुमान नगर कङ्काली नगरपालिकाको 5 वटा वडा प्रभावित बनेको छ। ती वडाका करिब 200 घर डुबानमा परेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताउनु भयो।
9: कोशीको सिमानाका 2-3 वडाहरूमा डुबानको मात्रा बढेको छ, यो पानीको मात्रा बढेर अहिले उहाँहरूलाई चाहिँ तहले आफूले खानपिन गरेर खुवाउनु भएको छ। लगभग 200 घर भन्नु भएको छ उहाँहरूले होइन, अब त्यो साना घरहरू हुन्, ती घरहरूमा पानीको चाहिँ लेभल अलिक बढेको कारणले, डेढ फुट गरी पानी बढेको कारणले गर्दा उहाँहरू त्यहाँ बस्नु भएको छैन।
7: हनुमान नगर कङ्काली नगरपालिकाको वाडा नम्बर 12 कोशी तटीय क्षेत्र र वाडा नम्बर 13 गोबरगाढा बढी प्रभावित बनेको बताइएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पनि कमसे कम 17 घर डुबानमा परेको छ। धनुषाको कमला नदीमा पनि पानीको बहाव बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै स्थानीयहरूलाई तटीय क्षेत्रमा नजानका लागि आग्रह गरेको छ। यता महोत्तरीको रातुर औरी खोलामा पनि निरन्तरको वर्षाले गर्दा पानीको सतह बढेको बताइएको छ।
3: गण्डकी प्रदेशमा असोज 9 देखि 11 गतिसम्म परेको अविरल वर्षापछि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर बाढी र पहिरोमा परी 14 जनाले ज्यान गुमाएका छन् भने 3 जना घाइते भएका छन्, 2 जना बेपत्ता छन्। अविरल वर्षाका कारण पर्वत, बागलुङ, म्याग्दी र तनहुँ लगायत जिल्लामा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ। विपदका कारण 169 घर पूर्ण रूपमा ध्वस्त भएका र 28 घरमा आंशिक क्षति भएको प्राप्त समाचारमा जनाइएको छ। बाढी र पहिरोको उच्च जोखिममा 295 घर छन्। प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेशभरका 512 घर परिवारका 101,684 नागरिक विस्थापित भएका छन्। यो मध्ये पर्वत र बाढी प्रभावित पूर्ववर्ती नगर क्षेत्रमा ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन्। मर्स्याङ्दी नदीमा बाढीको बहाव बढेपछि लमजुङका 2 छुला जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्। बेसी शहर 1 उदिपुर दलालमा बाँध र सुन्दर बजार 9 सिउँडी बजारमा विद्युत गृह रहेको 70 मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रले आज बिहान 4 बजेदेखि उत्पादन बन्द गरेको हो। मर्स्याङ्दी 7 गादीमा बाँध र मर्स्याङदी आठ भुलभुलेमा विद्युत गृह रहेको 50 मेगावाटको माथिल्लो मर्स्याङदी एले गैराती 1 बजेबाट उत्पादन रोकेको छ। बाढ़ीसँगै आएको लेदु र बालुवा बाँधमा थुप्रिएर बाँध फुट्ने खतरा बढेसँगै बाँधका तीनवटै ढोका खोलिएको मध्य मर्स्याङदीका केन्द्र प्रमुख तारा दत्त भट्टले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

वक्त जैसे ठहर गया है यहीं, हर तरफ एक

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो विपदका घटनामा परि मुलुकभर 21 जनाको ज्यान गएको जानकारी गराउनु भएको छ। विपदका घटनामा परि 5 जना बेपत्ता रहेको प्रधानमन्त्री शाहले आज साँझ आफ्नो फेसबुक अकाउन्ट मार्फत जानकारी गराउनु भएको हो। अकाउन्ट मार्फत दिनुभएको अपडेट अनुसार असोज 8 देखि चट्याङबाडी पहिरो हावाहुरी र अविरल वर्षाका कारण विभिन्न जिल्लामा मानवीय र भौतिक क्षति भएको हो। प्रधानमन्त्री शाहले म्याग्दी डोल्पा धनुषा पाल्पा बागलुङ रूकुम पश्चिम लमजुङ काभ्रे धादिङ मकवानपुर सुर्खेत लगायत जिल्लामा 21 नागरिकले ज्यान गुमाउनु परेको बताउनु भएको हो। घाइतेहरूको निशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँको भनाइ छ। प्रधानमन्त्रीका अनुसार बाढ़ी पहिरो डुबान र चट्याङका कारण मुलुकभर 439 वटा मनसुनजन्य घटना भएका छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले मनाङको हिमलुङ हिमालमा 16 जना बेपत्ता भएकामा 2 जना मृत फेला परेको बताएको छ। अझै 14 जना बेपत्ता छन्। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। एसोसिएशनको उद्धार टोली हिम पहिरो गएको ठाउँमा पुगेको छ। प्रतिकूल मौसमका कारण खोजी र उद्धारको काममा अप्ठ्यारो भइरहेको संस्थाले जनाएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष तुल सिंह गुरुङ
4: पुगेको छ होइन धनै धनै 2 बजीतिर पुग्यो अनि उनीहरूले 2 जना चाहिँ डेड बडी रिकभर गर्यो। त्यहाँ 16 जना मिसिङमा चाहिँ 2 जना गाइडहरूको चाहिँ डेड बडी रिकभर भयो अनि 14 जना चाहिँ स्टिल मिसिङ नै छ। सर्च एन्ड रेस्क्यु टिम पनि जम्मा 4 जना मात्रै पुग्यो। 8 जना पुग्नुपर्ने ठाउँमा 4 जना चाहिँ अहिले चामेमा चाहिँ खराब मौसम भएको कारणले गर्दै त्यहाँ चामेमा बसिरहेको छ, भोलि बिहान उठ्छ होला। र प्लस अर्को 4 जना माथि अहिले खोजिरहेको 4 जना पनि अब रात परेर चाहिँ अहिले फु भन्ने गाउँमा झरेको छ अनि भोलि बिहानै गएर चाहिँ फेरि भोलि पुनः फेरि अब सर्च गर्न जाने प्लान छ।
3: कसको निधन भएको
4: नाम चाहिँ ठ्याक्कै थाहा भएन मलाई पनि।
3: प्रतिकूल मौसमका कारण उद्धारमा के कस्तो चुनौती छ?
4: धेरै चुनौती आएको छ। अब हाम्रो मान्छे त्यहाँ एकदमै 16 जना भनेको मास क्याजुअलिटी हुन सक्छ। त्यसले गर्दा अब एथासी र चाँडो चाहिँ रेस्क्यु टिमहरू धनी धनी 20 जना प्लस चाहिँ जानुपर्ने, जम्मा 4 जना मात्रै पुगेको छ। अप्ठ्यारो नै भइरहेको छ त्यो यो सर्च एन्ड रेस्क्युलाई त।
3: हेलिकप्टर चाहिँ त्यहाँ पुगेको छ?
4: केही हेलिकप्टर पुगेको छ, एउटा हेलिकप्टर पुगेको छ त्यहाँ अनि अर्को एउटा चाहिँ मिसिङ फ्यामिली मेम्बर बोकेर पनि गएको छ भने चाहिँ सुने हौ।
3: उद्धार गरेर अहिले सब कहाँ राखिएको छ?
4: अहिले माथि नै छ हिमलुङ बेसक्याम्पमा।
3: कति बजेको घटना हो यो?
4: यो त हिजो रातिको। यसमा चाहिँ प्राइभेट सेक्टरले मद्दत गर्दा चाहिँ खास चाहिँ सरकारले त्यस्तो इनिसिएसन ल्याएको छैन। सरकारले पनि यसको लागि भत्ताबाट पठाइदिए राम्रो हुन्थ्यो भन्ने नै हो।
3: मनाङको नार्पा भूमि 5 मा हिमलुङ हिमालमा हिम पहिरो गएको हो। नारायणी नदीको पुलमा आवाजावत बन्द हुँदा हजारौं यात्रु प्रभावित भएका छन्। बाढ़ीले बगाएको क्रुज सिप पुल मुनि अड्किएपछि सम्भावित जोखिमलाई हेरेर पुलमा आवागमन बन्द गरिएको छ। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका सवारी साधन र यात्रु रोकिएका छन्। भरतपुरको नारायणघाटतर्फ र नवलपुरको गैंडाकोटतर्फ यात्रु र पुल हेर्न आउनेको भीड लागेको थियो। क्रुज सिप नारायणी नदीको पुलमा पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको सशस्त्र प्रहरी बलका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल 31 नम्बर गुल्म पूर्वी नवलपरासी तथा नेपाल प्रहरीको टोली खटिएको छ। नारायणी नदीमा आएको बाढ़ीबाट प्रभावित सुस्ताका 1028 जनालाई उद्धार गरी सुरक्षित आश्रय स्थलमा सारिएको छ। नदीको बहाव बढ्दै गएर सुस्ता 5 मा बाढ़ी पसेको थियो। सामान्य बाढ़ी होला भनेर स्थानीय होल्डिङ सेन्टरमा बसेका थिए, तर गैराती बस्ती नै डुबाउने गरी बाढ़ी आएपछि सुरक्षाकर्मीले उनीहरूलाई रातारात सुरक्षित ठाउँमा सारेका हुन्। होल्डिङ सेन्टरमा 400 जना राखिएकामा नदीको बहाव थप बढ़ेर होल्डिङ सेन्टर समेत जोखिममा परेको थियो। त्यसपछि ढुङ्गाको प्रयोग गरी होल्डिङ सेन्टरका 400 सहित थप 628 जनालाई नारायणी नदीको वारी सुरक्षित ठाउँमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ। बाढ़ी पहिरो र डुबानबाट गण्डकी प्रदेशमा 14 जनाले ज्यान गुमाएका छन्। 3 जना घाइते भएका छन् भने 2 जना बेपत्ता छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा असोज 9 देखि 11 गतेसम्म बाढ़ी पहिरो र डुबानबाट जनधनको क्षति भएको हो। अविरल वर्षाका कारण पर्वत बागलुङ म्याग्दी र तनहुँ लगायत जिल्लामा सबैभन्दा बढ़ी मानवीय र भौतिक क्षति भएको छ। विपदका कारण 179 घर पूर्ण रूपमा ध्वस्त भएका छन्। 28 घरमा आंशिक क्षति भएको छ। बाढी र पहिरोको उच्च जोखिममा 295 घर छन्। प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेशका 512 घर परिवारका 1684 जना नागरिक विस्थापित र प्रभावित भएका छन्। पर्वत र बाढी प्रभावित पूर्ववर्ती नगर क्षेत्रमा ठूलो संख्यामा मानिस विस्थापित भएको बताइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।
2: झझल्को आइरहेछ तिम्रो छिन छिन, झझल्को आइरहेछ तिम्रो छिन छिन, आतुर छन् ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी पहिरो तथा डुबानबाट गण्डकी प्रदेशमा 14 जनाले ज्यान गुमाएका छन् 3 जना घाइते भएका छन् भने 2 जना बेपत्ता छन् गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा असोज 9 गतेदेखि 11 गतेसम्म बाढी पहिरो तथा डुबानबाट ठूलो धनजनको क्षति भएको हो अविरल वर्षाका कारण पर्वत बागलुङ म्याग्दी र तनहु लगायतका जिल्लामा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पुगेको छ विपदका कारण 179 वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 28 वटा घर आंशिक क्षति पुगेको छ यसैगरी बाढ़ी तथा पहिरोको उच्च जोखिममा 295 वटा घर छन् प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेशका 512 परिवारका 1684 जना नागरिक विस्थापित तथा प्रभावित भएका छन् पर्वत र बाढ़ी प्रभावित पूर्ववर्ती नगर क्षेत्रहरूमा ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन् विपदका कारण 12 वटा गोठपूर्ण रूपमा क्षति हुनुका साथै 44 वटा चौपाया मरेका छन् गण्डकीका कास्की पोखरा कास्की गोर्खा लमजुङ तनहु पनि लगातारको वर्षाले प्रभावित बनेका छन् कास्कीमा सेतीको बहाव बढेर पोखरा रामघाटमा ताल बनेको भए पनि अहिले घट्न थालिसकेको छ पहिरोले साना ठूला सड़कहरू अवरूद्ध छन् बागलुङको निसीखोला 3 मा बिहान डिस्को खसेर घर पुरिँदा आमा सहित 3 जनाले ज्यान गुमाएका छन् माथिबाट ढिस्को खस्दा उनीहरू निन्द्रामै रहेको विभागले अवसर नपाएको स्थानीयले जानकारी दिएका छन् 39 वर्षीय आमा श्याम कुमारी बिक छोराहरू 12 वर्षका मनोज 9 वर्षका मुकेश र 5 वर्षका निसन बिकको वर्षासँगै खसेको पहिरोमा पुरिएर मृत्यु भएको हो श्याम कुमारीकी जेठी छोरी 14 वर्षीय मुस्कान हजुरबुबा हजुरआमाको घर गएका कारण बाँच्न सफल भएको बताइएको छ निसीखोला गाउँपालिका 2 का वडा अध्यक्ष कुबीर बिकले कल्पना समेत नगरिएको ठाउँबाट पहिरो खसेर मृत्यु भएको जानकारी दिनुभएको छ एकै परिवारका 4 जनाको मृत्युले गाउँ नै शोकमा डुबेको छ आफन्तहरूको रोह वर्मा मृतकको पोस्टमार्टम गरी आजै शवको अन्त्येष्टि गरिएको कुबीरले जानकारी दिनुभएको छ घरमा भित्राउने बेला भएको धानबालीमा अविरल वर्षा र हावाहुरीले क्षति पुर्याएपछि दाङका किसान चिन्तित बनेका छन् दाङबाट अञ्जना चौधरीको रिपोर्ट
4: वर्षा र हावाहुरीका कारण विशेष गरी देउखुरी उपत्यका तथा बबई आसपासका खेतमा पाकेर भित्राउने तयारीमा रहेको धान ढलेर क्षति पुगेको छ वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्राउने समयमा मौसम प्रतिकूल भएपछि किसानलाई लगानी र मेहनत खेर जाने चिन्ता पनि बढेको छ कृषक दिपापुन
5: हामीले गर्ने बेला भनेको यही हो अब जग्गामा ल्याएर लगाएको त्यो उम्र्यो भने त त्यो चामल गोटी नै हुन्न सबै भुस भएर जान्छ टाउमिराख्ने यहाँको जनता
4: धान पाकिसकेको अवस्थामा खेतमा पानी जम्नुका साथै हावाहुरी चलेपछि धेरै ठाउँमा धानका बोट ढलेका छन् त्यस्तै काटेर खेतमै राखिएको धानमा समेत पानी पसेपछि किसानलाई थप समस्या भएको छ अर्का किसान विष्णु बहादुर महरा
6: मेरो 14 कटा धान ढल्यो पानीले डुबेको छ वर्ष दिनमा मैले के खान्यो
4: विशेष गरी दाङको लमई नगरपालिका राप्ती गाउँपालिका गढवा गाउँपालिकामा लगाइएको धान बालीमा बढी क्षति पुगेको छ पालिकाहरूले क्षतिको विवरण संकलन गर्नुका साथै किसानलाई राहत तथा आवश्यक सहयोगका लागि के कस्ता व्यवस्थापन गर्दैछन् त गढवा गाउँपालिका अध्यक्ष एम नारायण पोखरेल
7: विभिन्न क्षेत्रमा धान बालीमा चाहिँ ठुलो क्षति पुर्याएको छ पाकेको धान सबै पानीले चाहिँ ढलाएको अवस्था चाहिँ छ कति क्षति गरेको छ भन्ने विवरण हामीले अझै दिइसकेका छैनौँ भोलिदेखि त्यो विवरण हामी संकलन गर्छौँ क्षतिको स्तर हेरेर हाम्रो पालिकाको साधन स्रोतले भ्याएसम्म चाहिँ पालिकाबाट गर्ने ठुलो मात्रामा क्षति पुर्याएको छ भने हामी चाहिँ सङ्घ प्रदेशमा पनि त्यसको विवरणहरू पठाएर त्यताबाट किसानहरूलाई राहतको लागि चाहिँ प्रयास गर्छौँ
3: नारायणी नदीमा आएको बाढीबाट प्रभावित सुस्ताका 1028 जनालाई उद्धार गरी सुरक्षित आश्रय स्थलमा सारिएको छ नदीको बहाव बढ्दै गएर सुस्ता 5 मा बाढ़ी पसेको थियो सामान्य बाढ़ी होला भनेर स्थानीय होल्डिङ सेन्टरमा बसेका थिए तर गैराती बस्ती नै डुबाउने गरी बाढ़ी आएपछि सुरक्षाकर्मीले उनीहरूलाई रातारात सुरक्षित स्थानमा सारेका हुन् होल्डिङ सेन्टरमा 400 जना राखिएकोमा नदीको बहाव थप बढ़ेर होल्डिङ सेन्टर समेत उच्च जोखिममा परेको थियो त्यसपछि डुङ्गाको प्रयोग गरी होल्डिङ सेन्टरका 400 सहित थप 628 जनालाई नारायणी नदीको वारी सुरक्षित क्षेत्रमा ल्याइएको सशस्त्र प्रहरी बल नेपाल 26 नम्बर गढ हेडक्वार्टरका प्रमुख गोविन्द बहादुर खातीले जानकारी दिनुभएको छ प्रधानमन्त्री बालिन्द शाहले पछिल्लो विपदका घटनामा पनि मुलुकभर 21 जनाको ज्यान गएको जानकारी दिनुभएको छ। विपदका घटनामा परि 5 जना बेपत्ता रहेको प्रधानमन्त्री शाहले आज साँझ आफ्नो फेसबुक मार्फत जानकारी दिनुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएसबीएस।
0: यो बीएसबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो विपदका घटनामा परि मुलुकभर 21 जनाको ज्यान गएको जानकारी दिनुभएको छ। विपदका घटनामा परि 5 जना बेपत्ता रहेको प्रधानमन्त्री शाहले साँझ आफ्नो फेसबुक अकाउन्ट मार्फत जानकारी दिनुभएको हो। प्रधानमन्त्री शाहले असोज 8 गतेदेखि म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रूकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लामा गरी 21 नागरिकले ज्यान गुमाएको बताउनु भएको छ। घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाएको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहका अनुसार बाढ़ी पहिरो, डुबान र चट्याङका कारण देशभर 439 वटा मनसूनजन्य घटना भएका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। गएको मध्यराति घरबाटै नियन्त्रणमा लिएका जबरालाई आज दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पछाएको बताउनु भएको थियो। गैराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो। एसएसपी खड्काले सुरक्षा खतरा भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नु परेको जिकिर गर्नुभएको छ। प्रहरीको यो शैलीमाथि कानूनका जानकारहरूले प्रश्न उठाएका छन्। यसैबीच हामीले जबराको पक्राउको विषयमा वरिष्ठ अधिवक्ता संविधानविद डाक्टर चन्द्रकान्त गेवालीलाई सोधेका छौं।
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ कानूनी नजरमा कस्तो हो?
5: पहिलो कुरा त पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ उहाँ। पूर्व प्रधान न्यायाधीश भनेकै देशको प्रधान न्यायाधीश हो, स्वतन्त्र न्यायपालिकाको प्रधान न्यायाधीश हो र यस्तो प्रधान न्यायाधीशलाई कुनै पक्राउ पुर्जी बिना पक्राउ गर्नु चाहिँ संविधान कानूनको चाहिँ वास्तवमा उल्लङ्घन नै मानिन्छ। किन भन्दाखेरि कुनै पनि प्रधान न्यायाधीश होस् या सामान्य नागरिक होस्, उसलाई चाहिँ बिना कारण बिना आधार पक्राउ गर्नु चाहिँ हाम्रो मौलिक हकको विरुद्धमा हुन्छ। जहाँ चाहिँ हामी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू छन्, मानव अधिकारहरूलाई हामी अनुमोदन गरेका छौँ, आइसिसिपिआर छ, त्यही बमोजिम हामी संविधानमै बिना आधार बिना कारण पक्राउ गर्नु हुँदैन भनेर मौलिक हकमै राखिएको छ। त्यसैले यो कुनै आधार लिएको भए एउटा कुरा हुन्थ्यो, कुनै कारण लिएको भए एउटा हुन्थ्यो। अहिलेको अवस्थामा यो कारणबाट पक्राउ गरिएको हो भनेर भनिएको अवस्था आधिकारिक रूपमा आएको देखिएन।
4: कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा के कारण खुलाउनु पर्छ?
5: पहिलो त कुन चाहिँ अभियोग लाग्ने हो र भोलि चाहिँ कुन कारणबाट कुन अपराध गरेको छ भन्ने चाहिँ कानुनी रूपमै एउटा पुर्जी दिनुपर्ने हुन्छ। त्यो पुर्जीमै स्पष्ट आधार कारण खोलिन्छ र यदि आधार कारण खोलिएन भने कुनै पनि नागरिकको नागरिक अधिकार उल्लङ्घन हुन पुग्छ, मौलिक अधिकार उल्लङ्घन हुन पुग्छ। त्यसैले चाहिँ राइट टु लाइफ भन्ने कुरा सम्मानपूर्वक बाँच्न पाउने, डिग्निफाइड तरिकाले बाँच्न पाउने भन्ने चाहिँ हाम्रो मौलिक हक हो र अन्तर्राष्ट्रिय कानुन पनि छ। त्यस कारणले यिनै कुरालाई आधार लिएर कुन कानुनको कुन दफा उल्लङ्घन भयो र कुन अपराध गर्यो भन्ने चाहिँ पुर्जी बिना पक्राउ गर्न नपाउने चाहिँ हाम्रा कानुन छन्, संविधान छ, अन्तर्राष्ट्रिय मानव अधिकारहरू छन्। त्यो आधार नभइकन कुनै पनि नागरिकलाई रातिमा फेरि रातिमा पक्राउ गर्न हुन्न भन्ने सम्मान्य सर्वोच्चले धेरै मुद्दामा बन्दी प्रतिक्रिया मुद्दामा पनि नजिक प्रतिवाद गरेको अवस्था देखिन्छ। अब केही भनाइ आयो, उहाँलाई जेएनजीको सुरक्षा थ्रेट आयो भन्ने पनि देखिन्छ। अब त्यो सुरक्षा थ्रेट आएको हो भने उहाँकै घरमा सुरक्षा दस्ताहरू बढाउन सकिन्छ। सुरक्षा दस्ता बढाएर राज्यले चाहिँ उहाँलाई एउटा व्यक्तिको जीव ज्यान प्रति चाहिँ सुरक्षा दिने सम्मान गर्ने राज्यको पहिलो ड्युटी पनि हो, कर्तव्य हो। राज्यको उपस्थिति त्यतिखेर हुन्छ जतिखेर एउटा व्यक्तिको नागरिकको सुरक्षा राज्य अभिभावक भएर गर्ने। त्यसैले यो अहिलेको अवस्थामा ती कुराहरू बाहिर आएको अवस्था देखिएन।
4: कानुनी रूपमा चुनौती दिन सक्ने ठाउँ छ कि छैन अब उहाँले?
5: अब अहिलेको हकमा त पक्राउ पुर्जी बिना नै उहाँलाई पक्राउ गरेको र पक्राउ भन्दा पनि सुरक्षा थ्रेट भावना ल्याइयो भनिएको छ। अब त्यो आधार कारण के हुन्, अब सुरक्षा थ्रेट भएको भने घरमै बढाउनु पर्थ्यो, त्यो अवस्था त देखिएन। उहाँलाई अहिले छोडेको अवस्था देखिन्छ। यदि नछोडेको भएको अवस्था भए 24 घण्टाभित्र कुनै मुद्दा दिने मुद्दा गर्ने अधिकारी या निकायहरू अदालतमा अनुमति नलिइकन 24 घण्टाभन्दा बढी त थुन्न पाइँदैन। अब अनुमति लिने अवस्था त 24 घण्टा पुगिस नसके हुनाले पहिले नै उहाँलाई घरमा पठाइसकेको र सुरक्षा जस्ता बढाएको भन्ने पनि आयो। यो अवस्थामा हिरेश कर्पस जाने कुरा त भएन, बन्दी पर्छ जाने कुरा त भएन, उसले छोडिसकेको छ, पक्राउ पुगिदिएको छैन, यो अवस्थामा जाने भएन होइन, उहाँलाई ठुलो चाहिँ एउटा डिग्निफाइड लाइफ सम्मानपूर्वक बाँच्न पाउने अधिकार भन्ने उहाँलाई महसुस भयो भने उहाँले चाहिँ त्यस्तो मलाई यो चाहिँ क्षति भयो, मलाई ड्यामेज भयो बाहिर।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो विपदका घटनामा परि मुलुकभर 21 जनाको ज्यान गएको जानकारी दिनुभएको छ। विपदका घटनामा परि 5 जना बेपत्ता रहेको प्रधानमन्त्री शाहले हिजो साँझ फेसबुक अकाउन्ट मार्फत जानकारी दिनुभएको हो। प्रधानमन्त्री शाहले असोज 8 गतेदेखि म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रूकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायत जिल्लामा गरी 11 नागरिकले ज्यान गुमाएको बताउनु भएको छ। घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहका अनुसार बाढ़ी, पहिरो, डुबान र चट्याङका कारण मुलुकभर 439 वटा मनसूनजन्य घटना घटेका छन्। बागलुङको निसीखोला 3 मा ढिस्को खसेर घर पुरिँदा आमा सहित 3 सन्तानले ज्यान गुमाएका छन्। माथिबाट ढिस्को खस्दा उनीहरू निन्द्रामै रहेकोले भाग्ने अवसर नपाएको स्थानीयले जानकारी दिएका छन्। 39 वर्षीय आमा श्याम कुमारी विक, छोराहरू 12 वर्षका मनोज, 9 वर्षका मुकेश र 5 वर्षका निसन विकको वर्षासँगै खसेको पहिरोमा पुरेर मृत्यु भएको हो। श्याम कुमारीकी जेठी छोरी 14 वर्षीय मुस्कान हजुरबुबा हजुरआमाको घर गएका कारण बाँच्न सफल भएको बताइएको छ। निसीखोला गाउँपालिका 2 का वडा अध्यक्ष कुबीर बेकले कल्पना समेत नगरेको ठाउँबाट पहिरो खसेर मृत्यु भएको जानकारी दिनुभएको छ। एकै परिवारका 4 जनाको मृत्युले गाउँ नै शोकमा डुबेको छ। आफन्तहरूको रोहबरमा मृतकको पोस्टमार्टम गरी आज शवको अन्त्येष्टि गरिएको कुबीरले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
4: बाढ़ी र लगातारको वर्षाले म्याग्दीको पर्यटन व्यवसाय प्रभावित, पदयात्रा मार्ग र सड़क अवरुद्ध हुँदा सरदियामा पर्यटकको चहलपहल घट्यो, व्यवसाय चिन्तित। सोह्र श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू, आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म पितृलाई तर्पण, सिधादान र पिण्डदान गरिने। नेपालको पर्यटन पुनर्संरचनामा डिजिटल प्रविधि र एआईको प्रयोग बढाउनु पर्नेमा जोड़, विश्व बजारसँग जोडिन डिजिटल प्रचार, सूचना प्रणाली र सुरक्षित पर्यटन पूर्वाधार विकास आवश्यक। भक्तपुरमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार, संघीय सरकारबाट अनुरोध आए सूर्य विनायक क्षेत्रमा उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने मुख्यमन्त्रीको भनाई। बाँकेमा वर्षासँगैको हुरीले धानबालीमा क्षति, नेपालगंज र डुडुवाका विभिन्न क्षेत्रमा पाक्दै गरेको धान ढले, क्षतिको पूर्ण विवरण आउन बाँकी। तनहुँका 67,000 भन्दा बढी परिवार सामुदायिक वनबाट लाभान्वित, 624 सामुदायिक वनले वन संरक्षणसँगै काठ, दौरा र अन्य वन पैदावारबाट स्थानीयको जीविकोपार्जनमा टेवा पुर्याउँदै। भक्तपुरको मध्यपुर्थिमीमा 5 पटक जिब्रो छेडेर वीरेन्द्र भक्तले निरन्तरता दिए 350 वर्ष पुरानो जात्रालाई। इन्द्रजात्राको अवसरमा जिब्रो छेडी महादीप बोकेर खाली खुट्टा मध्यपुर्थिमीका विभिन्न टोल र मन्दिरको परिक्रमा।
3: वर्षाका कारण पहिरो खसेर अवरूद्ध पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सड़क खुलाउने काम भइरहेको छ। पहिरोका साथै बाढ़ीले सड़क कटान र डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका 2/40 र गजुरी 5 बाङ्गे मोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ। ठूलो परिमाणमा लेदुसहितको पहिरो खसेकाले सड़क पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ। वक्ता सुवेदीका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारी साधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ। 40 र बाङ्गे मोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकोले सो सड़क खण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो। पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारी साधन सञ्चालनमा थप समस्या हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ। बाढ़ी र पहिरोले तनहुँका 6 स्थानीय तहका 24 घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार ब्यास नगरपालिकामा 5, म्याग्दे गाउँपालिकामा 2, घिरेङ गाउँपालिकामा 6, रिसिङ गाउँपालिकामा 2, बन्दीपुरमा चार र भानु नगरपालिकाका पाँच घरमा क्षति पुगेको छ। क्षति पुगेका घरका परिवारलाई प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। पाल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: घरमा भित्राउने बेला भएको धान बालीमा अविरल वर्षा र हावाहुरीले क्षति पुर्याएपछि दाङका किसान चिन्तित बनेका छन्। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
4: वर्षा र हावाहुरीका कारण विशेष गरी देउखुरी उपत्यका तथा बबई आसपासका खेतमा पाकेर भित्राउने तयारीमा रहेको धान ढलेर क्षति पुगेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्राउने समयमा मौसम प्रतिकूल भएपछि किसानलाई लगानी र मेहनत खेर जाने चिन्ता पनि बढेको छ। कृषक दिपापुन धान पाकिसकेको अवस्थामा खेतमा पानी जम्नुका साथै हावाहुरी चलेपछि धेरै ठाउँमा धानका बोट ढलेका छन्। त्यस्तै काटेर खेतमै राखिएको धानमा समेत पानी पसेपछि किसानलाई थप समस्या भएको छ। अर्का किसान विष्णु बहादुर महरा,
5: मेरो 14 कोटा धान ढल्यो, पानीले डुबेछ, वर्ष दिनमा मैले के खान्यो।
4: विशेष गरी दाङको लमई नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिकामा लगाइएको धान बालीमा बढी क्षति पुगेको छ। पालिकाहरूले क्षतिको विवरण संकलन गर्नुका साथै किसानलाई राहत तथा आवश्यक सहयोगका लागि के कस्ता व्यवस्थापन गर्दैछन् त? गढवा गाउँपालिका अध्यक्ष एम नारायण पोखरेल,
6: विभिन्न क्षेत्रमा धान बालीमा चाहिँ ठुलो क्षति पुर्याएको छ। पाकेको धान सबै पानीले चाहिँ ढलाएको अवस्था चाहिँ छ। कति क्षति गरेको छ भन्ने विवरण हामीले अझै दिइसकेका छैनौँ। भोलिदेखि त्यो विवरण हामी संकलन गर्छौँ। क्षतिको स्तर हेरेर हाम्रो पालिकाको साधन स्रोतले भ्याएसम्म चाहिँ पालिकाबाट गर्ने, ठुलो मात्रामा क्षति पुर्याएको छ भने हामी चाहिँ सङ्घ प्रदेशमा पनि त्यसको विवरणहरू पठाएर त्यताबाट किसानहरूलाई राहतको लागि चाहिँ प्रयास गर्छौँ।
3: साउने त कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ। शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा एकजनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एक खलवल गाडाका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 गते जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। 4 ज्यान गुमाएका थिए भने 10 घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। विपदका घटनामा 51,46,900 रूपियाँ बराबरको धनजनको क्षति भएको छ। दुई प्रदेश सरकारले तयार पारेको विपद प्रतिकार योजनामा पनि कर्णाली सबैभन्दा धेरै पहिरोको जोखिममा रहेको उल्लेख गरिएको छ। बाढ़ी र पहिरोले तनहुँका 6 स्थानीय तहमा 24 घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार ब्यास नगरपालिकामा 5, म्याग्दी गाउँपालिकामा 2, घिरिङ गाउँपालिकामा 6, रिसिङ गाउँपालिकामा 2, बन्दीपुर गाउँपालिकामा 4 र भानु नगरपालिकामा 5 घरमा क्षति पुगेको छ। क्षति पुगेका घरमा परिवारलाई प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। गएको बिहिबारदेखि मुलुकमा सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँमा बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। सोमबारदेखि मौसममा उल्लेख्य सुधार आए घाम लाग्ने मौसमविदको अनुमान छ। वर्षाका कारण पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सड़क खुलाउने काम भइरहेको छ। पहिरोका साथै बाढ़ीले सड़क कटान र डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका 2 40 र गजुरी 5 बाङ्गे मोड़मा खसेको पहिरो हटाउने काम भइरहेको छ। ठूलो परिमाणमा लेदो सहितको पहिरो खसेकाले सड़क पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ। छ। प्रवक्ता सुवेदीका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारी साधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ। चालिसे र बाङ्गे मोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकोले सो सड़क खण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न नसकिने उहाँले जानकारी दिनुभयो। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्वाधार मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित स्थानीय तहलाई क्षतिको विवरण संकलन गर्दै पुननिर्माण प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आइतबार बाढ़ी प्रभावित स्थानीय सरकारका केही प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री लम्सालले बाढ़ीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण तत्काल अघि बढ़ाउन भन्नुभएको हो। उहाँले पछिल्लो तीन दिनको बाढ़ी र वर्षाका कारण क्षति पुगेका पुल, सड़क, झोलुङ्गे पुल, खानेपानी लगायतका योजनाको क्षति मूल्यांकन गरी तत्काल बजेट व्यवस्थापन गरी बोलपत्र मार्फत पुननिर्माणको काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा असोज महिनाभित्रै पुननिर्माणको काम शुरू गर्ने उहाँको प्रतिबद्धता छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको आवाजलाई कोप 31 लगायतका अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा प्रस्तुत गरिने बताउनु भएको छ। जलवायु न्यायका लागि पर्वतीय कूटनीतिक विषयक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो विषय केवल नेपालका लागि मात्र नभई विश्वका सबै हिमाली र तल्लो तटीय देशका साथसाथै समग्र पृथ्वीका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो। जलवायु परिवर्तनले नाजुक हिमाली पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको उहाँको भनाइ छ। भोटेकुसीको बाढ़ीका कारण ठूलो क्षति बेहोरिरहेको मुलुकमा थप ऋणको भार नथपी अन्तर्राष्ट्रिय सहयोग प्रभावित मानिससम्म छिटो पुग्नुपर्ने मन्त्री चौधरीको भनाइ छ। म्याग्दीका तीन जिल्लामा आइतबार बिहानदेखि संचार सम्पर्क जुझेको छ। पर्वतको कुस्मा नगरपालिका एक सहस्र धारामा काली गण्डकीले कटान गरेर विद्युत, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर जोड़िएको पोल बगाएपछि संचार सेवा प्रभावित भएको हो। म्याग्दी, बागलुङ र मुस्ताङमा नेपाल टेलिकमको मोबाइल ल्याण्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको छ। नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढ़ीले 500 मिटर फाइबर जोड़िएको चारवटा पोल बगाउँदा संचार सेवा प्रभावित भएको बताउनु भएको छ। काली गण्डकी नदीले मालझुङ्गामा मोट्रेभल पुल बगाएकोले प्राविधिक टोली सहस्र धारा पुगेर फाइबर तान्न र मरमत गर्न नसकेको उहाँले बताउनुभयो। विपदका समयमा संचार सेवा अवरूद्ध हुँदा सूचना आदान प्रदान, उद्धार राहतको काममा समस्या भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो। लगातारको वर्षासँगै विभिन्न राजमार्ग तथा सड़क खण्डमा पहिरो खसेर सड़क अवरूद्ध भएपछि बहिरहवाबाट सञ्चालन हुने लामो दूरीका यातायात प्रभावित भएका छन्। काठमाडौँ, पोखरा, बागलुङ, बेनी, जनकपुर लगायतका गन्तव्यमा जाने दर्जनौं बस सञ्चालन हुन नसकेपछि सिद्धार्थ बस पार्कमा रोकिएका छन्। मर्स्याङ्दी नदीमा बाढ़ीको बहाव बढ़ेपछि लम्जुङका दुईवटा ठूला जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्।
4: बेसी शहर एक उदिपुर दलालमा बाँध र सुन्दर बजार 9 सिउँडी बजारमा विद्युत गृह रहेको 70 मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रले आज बिहान 4 बजेदेखि उत्पादन बन्द गरेको हो। मर्स्याङ्दी 7 गादीमा बाँध र मर्स्याङ्दी 8 फुलफुलेमा विद्युत गृह रहेको 50 मेगावाटको माथिल्लो मर्स्याङ्दी एले गैराती 1 बजेबाट उत्पादन रोकेको छ। सँगै आएको लेदु र बालुवा बाँधमा थुप्रिएर बाँध फुट्ने खतरा बढेसँगै बाँधका तीनवटै ढोका खोलिएको मध्य मर्स्याङ्दीका केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभएको छ। बाढ़ीसँगै आएको लेदो नहटेसम्म र पानीको बहाव नहटेसम्म विद्युत उत्पादन गर्न नसकिने उहाँको भनाइ छ।
3: साउनेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ। 31 जना घाइते भएका छन्। 2 जना बेपत्ता छन्। शुक्रबार रातिको अविरल वर्षाका कारण गोठ माथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो। ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। गत साउन 30 गते जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो। पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए। चारजनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए। विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्। 51,46,000 बराबरको धनजनको क्षति भएको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: भारी वर्षापछि बाढी र पहिरोका घटनामा 21 जनाको मृत्यु भएको छ, 5 जना घाइते भएका छन्, 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका 53 घटनामा 7 जनाको मृत्यु भएको छ, पहिरोका 256 घटनामा 14 जनाको मृत्यु, 4 जना घाइते र 5 जना बेपत्ता भएका छन्। बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज 8 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको हो। बाढ़ी र पहिरोका कारण मुलुकभर 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। निरन्तर वर्षाका कारण मुलुकभरका 186 वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्वको डेड गाउँमा 544.2 मिलिमिटर वर्षा भएको छ। पूर्वाधार मन्त्री सुनिल लम्साले बाढ़ी प्रभावित स्थानीय तहलाई क्षतिको विवरण संकलन गर्दै पुननिर्माण प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आइतबार बाढ़ी प्रभावित स्थानीय सरकारका केही प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री लम्सालले बाढ़ीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण तत्काल अघि बढ़ाउन भन्नुभएको हो। उहाँले पछिल्लो 3 दिनको बाढ़ी र वर्षाका कारण क्षति पुगेका पुल, सड़क, जुलुङ्गी पुल, खानेपानी लगायतका आयोजनाको क्षति मूल्यांकन गरी तत्काल बजेट व्यवस्थापन गरेर बोलपत्र मार्फत पुननिर्माणको काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा असोज महिनाभित्रै पुननिर्माणको काम शुरू गर्ने उहाँको प्रतिबद्धता छ। म्याग्दीका 3 जिल्लामा आइतबार बिहानदेखि संचार सम्पर्क टुटेको छ। पर्वतको कुस्मा नगरपालिका 1 सहस्रधारामा काली गण्डकीले कटान गरेर विद्युत, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट कम्पनीको फाइबर जोड़िएको पुल बगाएपछि संचार सेवा प्रभावित भएको हो। म्याग्दी, बागलुङ र मुस्ताङमा नेपाल टेलिकमको मोबाइल, ल्याण्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको छ। नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढ़ीले 500 मिटर फाइबर जोड़ेको 4 पुल बगाउँदा संचार सेवा प्रभावित भएको बताउनु भएको छ। काली गण्डकी नदीले मालढुङ्गामा मोर्चेबल पुल बगाएकाले प्राविधिक टोली सहस्रधारा पुगेर फाइबर तान्न र मरमत गर्न नसकेको उहाँले बताउनुभयो। विपदका समयमा संचार सेवा अवरूद्ध हुँदा सूचना आदान प्रदान, उद्धार राहतको काममा समस्या भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश कैरेले बताउनु भएको छ। मर्स्याङ्दी नदीमा बाढ़ीको बहाव बढ़ेपछि लमजुङका 2 जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्।
4: बेसी सहर 1 उदिपुर दलालमा बाँध र सुन्दर बजार 9 सिउँडी बजारमा विद्युत गृह रहेको 70 मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रले आज बिहान 4 बजेदेखि उत्पादन बन्द गरेको हो। मर्स्याङ्दी 7 गाँधीमा बाँध र मर्स्याङ्दी 8 फुलफुलेमा विद्युत गृह रहेको 50 मेगावाटको माथिल्लो मर्स्याङ्दी एले गैराती 1 बजेबाट उत्पादन रोकेको छ। बाढ़ीसँगै आएको लेदु र बालुवा बाँधमा थुप्रिएर बाँध फुट्ने खतरा बढ़ेसँगै बाँधका 3 ढोका खोलिएको मध्य मर्स्याङ्दीका केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभएको छ। बाढ़ीसँगै आएको लेदो नहटेसम्म र पानीको बहाव नहटेसम्म विद्युत उत्पादन गर्न नसकिने उहाँको भनाई छ।
3: पोटेकोशी बाढ़ीपछि अभिभावक विहीन वा परिवारसँग सम्पर्क विहीन भएका बाल बालिकाको पहिचान, सुरक्षा र संरक्षणका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विवरण संकलन शुरू गरेको छ।
5: रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रबाट काठमाडौँ आएका तथा यहाँका विद्यालय, छात्रावास, गुम्बा, बालगृह वा अस्थायी आवासमा बसिरहेका बाल बालिकाको विवरण 7 दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई प्रशासनले निर्देशन दिएको छ। बाढ़ीका कारण परिवार गुमाएका वा परिवारसँग सम्पर्क हुन नसकेका बालबालिकाको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई आवश्यक सुरक्षा, संरक्षण र परिवारसँग पुनर्मिलन गराउन विवरण संकलन गर्न लागिएको हो। प्रशासनले कानूनी प्रक्रिया पूरा नगरी बालबालिकालाई लुकाएर प्रभावमा पारेर वा आफू खुसी राखेको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने चेतावनी समेत दिएको छ।
3: अब खबर फटाफट।
2: बाढी र लगातारको वर्षाले म्याग्दीको पर्यटन व्यवसाय प्रभावित। पदयात्रा मार्ग र सड़क अवरुद्ध हुँदा सरदियामा पर्यटकको चहलपहल घट्यो, व्यवसाय चिन्तित।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलखान रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: भारी वर्षापछि बाढी र पहिरोका घटनामा 21 जनाको मृत्यु भएको छ. 5 जना घाइते भएका छन्. 5 जना बेपत्ता छन्. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका 53 घटनामा 7 जनाको मृत्यु भएको छ. पहिरोका 256 घटनामा 14 जनाको मृत्यु, 4 जना घाइते र 5 जना बेपत्ता भएका छन्. बंगालको खाड़ीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज 8 देखि 11 गतेसम्म मुलुकका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भएको हो. बाढ़ी र पहिरोका कारण मुलुकभर 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ. विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ. जोखिममा परेका विभिन्न जिल्लाबाट करिब 2000 जनालाई सुरक्षित स्थानमा सारिएको छ. निरन्तर वर्षाका कारण मुलुकभरका 886 वर्षा मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ. सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्ता पूर्वको डेढ़ गाउँमा 544.2 मिलिमिटर वर्षा भएको छ. पूर्वाधार मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित स्थानीय तहलाई क्षतिको विवरण संकलन गर्दै पुननिर्माण प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको छ. आइतबार बाढ़ी प्रभावित स्थानीय सरकारका केही प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री लम्सालले बाढ़ीका कारण विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुननिर्माण तत्काल अघि बढ़ाउन भन्नुभएको हो. उहाँले पछिल्लो 3 दिनको बाढ़ी र वर्षाका कारण क्षति पुगेका पुल, सड़क, जलुङ्गे पुल, खानेपानी लगायतका आयोजनाको क्षति मूल्यांकन गरी तत्काल बजेट व्यवस्थापन गरेर बोलपत्र मार्फत पुननिर्माणको काम अघि बढ़ाउन निर्देशन दिनुभएको छ. बाढ़ी प्रभावित क्षेत्रमा असोज महिनाभित्रै पुननिर्माणको काम शुरू गर्ने उहाँको प्रतिबद्धता छ. मेची भन्सार कार्यालय काकर भित्ताले चालू आर्थिक वर्षको पहिलो 2 महिनामा 2,83,33,00,000 राजस्व संकलन गरेको छ. कार्यालयले साउन र भदौ महिनाका लागि 3,07,50,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो. निर्धारित लक्ष्यको 92.14% राजस्व संकलन भएको जनाइएको छ. कार्यालयका अनुसार साउनमा 1,43,50,00,000 लक्ष्य राखिएकामा 1,27,98,00,000 राजस्व संकलन भएको थियो. भदौमा 1,64,00,000 लक्ष्य रहेकोमा 1,55,35,00,000 संकलन भएको छ. भदौमा साउनको तुलनामा राजस्व संकलनमा सुधार आएको कार्यालयले जनाएको छ. मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल नेउपानेका अनुसार आर्थिक वर्ष 2082-83 भदौको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा राजस्व संकलन 9.43% वृद्धि भएको छ. गत वर्षको भदौमा 1,36,44,00,000 राजस्व संकलन भएको थियो. सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कड़ाईका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत नेउपानेले जानकारी दिनुभयो. साउनेता कर्णाली प्रदेशमा विपदका 175 घटनामा 10 जनाको मृत्यु भएको छ. 31 जना घाइते भएका छन्. 2 जना बेपत्ता छन्. शुक्रबार रातिको अविरल वर्षाका कारण गोठमाथिबाट खसेको ढुङ्गाले लाग्दा जोल्पामा 1 जनाको मृत्यु भएको छ. त्रिपुरा सुन्दरी नगरपालिका एका 38 वर्षीय मनरूप केसीको मृत्यु भएको हो. ढुङ्गा खस्दा टाउको र छातीमा चोट लागेका केसीलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो. गत साउन 30 गते जाजरकोटकै भेरी नगरपालिका 2 रेसाङ बस्तीमा ठूलो पहिरो गएको थियो. पहिरोमा 13 घर परिवार पूर्ण रूपमा प्रभावित भएका थिए. 4 जनाले ज्यान गुमाएका थिए भने 10 जना घाइते भएका थिए. विपदका कारण प्रदेशमा 152 घरधुरी विस्थापित भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ. विपदका कारण 149 घरधुरीका 824 जनालाई स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ. विपदमा 21 उद्योग तथा कल कारखाना पूर्ण रूपमा क्षति भएका छन्. 51,46,000 बराबरको धनजनको क्षति भएको छ.
4: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत काठमाडौँको निर्वाचन क्षेत्र नम्बर 2 क्षेत्रीय अधिवेशन सकिएको छ. क्षेत्रीय सभापतिमा कबीर शर्मा पुनः चयन हुनुभएको छ. प्रदेश निर्वाचन क्षेत्र नम्बर 2 र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईमा सर्वसम्मत अधिवेशन सम्पन्न भएको हो। यो क्षेत्रबाट 34 जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ। निर्वाचित प्रतिनिधिहरूमा खुलातर्फ उपेन्द्र कार्पी, शंकर थापा, भीमार्जुन आचार्य, जयराम पुडासैनी, लवराम दाहाल, विप्लव अधिकारी, राजाराम पुडासैनी, विनोद पराजुली, उमेश गुरुङ रहनु भएको छ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुलुकका धेरै ठाउँमा गएको बुधबार बेलुकादेखि शुरू भएको झरी गए रातीदेखि रोकिएको छ। पश्चिमी क्षेत्रको हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्यभेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पानी पर्न रोकिए पनि हिजो बाढ़ी आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र काली गण्डकीमा आज बिहानसम्म जोखिम छ। नारायणीको सहायक नदीहरूमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाइ छ। कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था रहेको छ। अब तत्काल ठूलो लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाल र पहाड़का थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिमको तराईका थोरै ठाउँ र कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भारी वर्षापछि बाढ़ी र पहिरोका घटनामा 21 जनाको मृत्यु भएको छ। 5 जना घाइते भएका छन्। 5 जना बेपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीका 53 घटनामा 7 जनाको मृत्यु भएको छ। पहिरोका 256 घटनामा 14 जनाको मृत्यु 4 जना घाइते र 5 जना बेपत्ता भएका छन्। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरालाई हिजो दिउँसो परिवारको जिम्मा लगाइएको छ। घरबाटै अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगंजको निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले सुरक्षा खतरा भएकाले जबरालाई रातारात कार्यालयमा ल्याउनु परेको जिकिर गर्नुभएको छ। प्रहरीको यो शैलीमाथि कानूनका जानकारहरूले प्रश्न उठाएका छन्। यसैबीच हामीले जबराको पक्राउको विषयमा वरिष्ठ अधिवक्ता संविधानविद डाक्टर चन्द्रकान्त केवालीलाई सोधेका छौं।
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ कानूनी नजरमा कस्तो हो?
5: पहिलो कुरा त पूर्व प्रधान न्यायाधीश हुनुहुन्छ उहाँ। पूर्व प्रधान न्यायाधीश भनेकै देशको प्रधान न्यायाधीश हो, स्वतन्त्र न्यायपालिकाको प्रधान न्यायाधीश हो र यस्तो प्रधान न्यायाधीशलाई कुनै पक्राउ पुर्जी बिना पक्राउ गर्नु चाहिँ संविधान कानूनको चाहिँ वास्तवमा उल्लङ्घन नै मानिन्छ। किन भन्दाखेरि कुनै पनि प्रधान न्यायाधीश होस् या सामान्य नागरिक होस्, उसलाई चाहिँ बिना कारण बिना आधार पक्राउ गर्नु चाहिँ हाम्रो मौलिक हकको विरुद्धमा हुन्छ। जहाँ चाहिँ हामी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू छन्, मानव अधिकारहरूलाई हामी अनुमोदन गरेका छौँ, ICCPR छ, त्यही बमोजिम हामी संविधानमै बिना आधार बिना कारण पक्राउ गर्नु हुँदैन भनेर मौलिक हकमै राखिएको छ। त्यसैले यो कुनै आधार लिएको भए एउटा कुरा हुन्थ्यो, कुनै कारण लिएको भए एउटा हुन्थ्यो। अहिलेको अवस्थामा यो कारणबाट पक्राउ गरिएको हो भनेर भनिएको अवस्था आधिकारिक रूपमा आएको देखिएन।
4: कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा के कारण खुलाउनु पर्छ?
5: पहिलो त कुन चाहिँ अभियोग लाग्ने हो र भोलि चाहिँ कुन कारणबाट कुन अपराध गरेको छ भन्ने चाहिँ कानुनी रूपमै एउटा पुर्जी दिनुपर्ने हुन्छ। त्यो पुर्जीमै स्पष्ट आधार कारण खोलिन्छ र यदि आधार कारण खोलिएन भने कुनै पनि नागरिकको नागरिक अधिकार उल्लङ्घन हुन पुग्छ, मौलिक अधिकार उल्लङ्घन हुन पुग्छ। त्यसैले चाहिँ राइट टु लाइफ भन्ने कुरा सम्मानपूर्वक बाँच्न पाउने डिग्निफाइड तरिकाले बाँच्न पाउने भन्ने चाहिँ हाम्रो मौलिक हक हो र अन्तर्राष्ट्रिय कानुन पनि छ। त्यस कारणले यिनै कुरालाई आधार लिएर कुन कानुनको कुन दफा उल्लङ्घन